0: कृषि सहकारी तथा पशु चौपाईको व्यवसाय भने फस्टाएर जाने क्रमको छ रहेको छ। पाँचौं राशि सिंह राशि, सिंह राशिहरूका लागि समय त्यति शुभ छैन। दैनिक खर्च बढ्ने र आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकूल बन्नेछ। आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ। स्वास्थ्यमा समस्या आउनाले उपचार खर्च बढ्नेछ। न्यायालयसँग सम्बन्धित काममा आज अलमल हुनेछ। न्यायिक निर्णय तपाईँको पक्षमा नआउन पनि सक्छ, त्यसैले तपाईँ धैर्य हुन आवश्यक छ। सरकारी कार्यालयबाट लिने काम बन्ने छैन। पढ़ाई लेखाईमा प्रतिस्पर्धीहरू हावी हुनेछन्। आश्रित कर्मचारी, आफ्ना सन्तान तपाईँको पक्षमा देखिँदैनन्। आज जे काम गर्दै हुनुहुन्छ सतर्क भएर गर्दा राम्रो हुनेछ। अब छैटौं राशि कन्या राशि, कन्या राशि व्यक्तिहरूको लागि समय राम्रो रहनेछ। पढ़ाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सक्नुहुनेछ। नतिजा पनि राम्रो प्राप्त गर्न सक्नुहुनेछ। छोटो दूरीको आन्तरिक यात्रा तय हुनेछ। दाजुभाइबाट सहयोग प्राप्त हुनेछ। दाजुभाइकै सहयोगले आँटेका काम सफलतापूर्वक सम्पन्न हुनेछ। माया प्रेममा नजिक रहने दिन पनि रहेको छ। सकारात्मक सोचको माध्यमबाट रूढ़ीवादी परम्परालाई चिरफार गर्न सक्नुहुनेछ। लेखन कलाको माध्यमबाट अन्धविश्वासलाई चिरेर समाजलाई रूपान्तरण गर्ने तपाईँको भूमिका महत्वपूर्ण हुनेछ। सेवामूलक काम र शिक्षा क्षेत्रबाट पनि तपाईँलाई मनोज्ञ धन आर्जन हुनेछ। अब सातौं राशि तुला राशि, तुला राशि व्यक्तिहरूका लागि समय तथा स्वास्थ्य दुवै राम्रो रहनेछ। व्यापार बढ़नुका साथै आमदानी पनि बढ़नेछ। रमाइलो वातावरणमा समय व्यतीत हुनेछ। गायन र कलाकारिता क्षेत्रमा समय लगानी गर्नेले नाम र दाम दुवै कमाउने दिन पनि रहेको छ। शुभचिन्तक तथा आफन्तको सहयोगले उपलब्धिमूलक कार्य गर्न सकिनेछ। बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सक्नुहुनेछ। माया प्रेमको गाँठो कसिनेछ। शिक्षा क्षेत्र सम्बन्धित व्यापारमा लगानी गरी मनोज्ञ धन आर्जन गर्न का लागि आजबाट शुरूआत गर्नुपर्नेछ। यतैसीबाट पनि उपहार र भौतिक सम्पत्ति प्राप्त हुनेछ। अब आठौं राशि वृश्चिक राशि, वृश्चिक राशि हुने व्यक्तिहरूका लागि समय खराब छ। स्वास्थ्य पनि भरपर्दो रहने छैन। राजनीति तथा सामाजिक काममा आलोचना गर्नेहरू सक्रिय हुनेछन्। विरोधीको सक्रियता बन्ने हुँदा काम गर्दा निकै ध्यान दिनुहोला। भौतिक सम्पत्ति र सवारी साधनको कारोबार गर्दा पनि ध्यान दिनुहोला। आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ। पेट दुख्ने र शरीरको कुनै भागमा चोट लाग्ने सम्भावना भएकाले गाड़ी र मोटरसाइकल चलाउँदा निकै ध्यान दिनुहोला। दैनिक खर्च बढ़ने तथा आर्थिक व्यवस्थापनमा निकै तनाव हुनेछ। धनमाल हराउने र चोरी हुने सक्ने सम्भावना भएकाले यात्रा गर्दा विशेष सतर्क हुनुहोला। आज तपाईँको हातबाट कारोबार नगर्दा राम्रो हुनेछ। अब नवौं राशि धनुराशि, धनुराशि व्यक्तिहरूको लागि समय खराब छ। भूमिबाट प्रशस्त लाभ मिले पनि घर जग्गा र स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। आमाको स्वास्थ्य स्थितिले तपाईँको मनोबल कमजोर हुनेछ। पारिवारिक असमझदारीले पनि चिताएको काममा बाधा उत्पन्न हुनेछ। तर पनि साथीभाइ र बन्धु बान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल हुनुहुनेछ। भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा पनि ध्यान दिनुपर्नेछ। आफन्त र साथीभाइसँग मनमुटाव सिर्जना हुने भएकाले विशेष गरी तपाईँ तटस्थ बस्नुहोला। व्यापारमा लगानी गरी हाल्ने समय पनि रहेको छैन। माया प्रेममा एकअर्कालाई शंका गर्ने बानीले छुट्टिनुपर्ने अवस्था पनि आज हुनेछ। लामो दूरीको धार्मिक यात्रा भने सफलतापूर्वक सम्पन्न हुनेछ। अब दशौं राशि मकर राशि, मकर राशि व्यक्तिहरूका लागि स्वास्थ्य मध्यम रहनेछ। सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ। परिवारजनको सहयोगले नयाँ योजना बनाउन सक्नुहुनेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात पर्नेछ भने अध्ययनमा प्रगति हुनेछ। प्रेम तथा मित्रताको बन्धन कसिएर जाने ग्रहगोचर देखिन्छ। सन्तुलित भोजन र शारीरिक व्यायाम भएमा स्वास्थ्य राम्रो रहनेछ। नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। लगानीका लागि आवश्यक पर्ने पैसाको पनि जुहो हुनेछ। अब एघारौं राशि कुम्भ राशि, कुम्भ राशि व्यक्तिहरूका लागि समय खराब रहनेछ। शत्रु स्थानको चन्द्रमाको प्रभावले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा निकै ध्यान दिनुपर्नेछ। आज नराम्रा घटना घट्न सक्ने भएकाले सचेत हुन आवश्यक छ। घर परिवार तथा दिदी बहिनीसँग मनमुटाव बढ़ने ग्रह गोचर पनि देखिन्छ। खानपानमा पनि ध्यान दिनुपर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने भएकाले एकपटक स्वास्थ्य जाँचका लागि अस्पताल जानु आवश्यक छ। तपाईका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा लाग्नेछन्। आज गरेका खर्च लगानी को कामको भविष्य त्यति राम्रो देखिँदैन। आज नयाँ कामको शुरूआत नगर्नु नै बेस हुनेछ। खानपानमा र टाढाको यात्रामा विशेष सतर्क हुन आवश्यक छ। राशिफलको अन्त्यमा मीन राशि, मीन राशि व्यक्तिहरूको लागि समय शुभ छ। तपाईँ आफ्नै राशिको चन्द्रमाको प्रभावले पदीय प्रमोशन अथवा पैसा परिश्रम अनुसारकै हात पर्ने दिन रहेको छ। नोकरीमा प्रवेश, पदोन्नति अथवा अनुकूल स्थान प्राप्तिको सम्भावना पनि रहेको छ। सामाजिक तथा राजनीतिक कार्य गर्नेलाई विशेष फाइदा हुनेछ। भूमि तथा चल अचल सम्पत्ति जोड्ने समय पनि आजै रहेको छ। परिवारमा सुख समृद्धि बढ्नेछ। स्वास्थ्यमा भने केही समस्या देखा पर्न सक्छ। उद्योगतर्फ मर्म सम्भारमा खर्च बढ्नेछ भने व्यापार व्यवसायमा लगानी जुटाउनु पर्ने हुन सक्छ। समय शुभ रहे तापनि घरमा चोरी हुनबाट जोगाउनु होला। टाढाको यात्रामा पनि विशेष सावधानी अपनाउनुहोला। राष्ट्रिय फलबारी जानकारी संग्रह बलाको आजको साइज विशेष यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्, त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँड अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभादी बेला बिहानमा 5:20 सात बजेसम्म चर बेला रहनेछ। बिहानमा 7 बजेदेखि 8:40 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 8:40 10:20 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसै गर्दा छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 10:20 मध्याहमा 12 बजेसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। मध्याहमा 12 बजेदेखि दिनमा 1:40 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 1:40 3:20 रोग बेला रहनेछ। दिनमा 3:20 5 बजेसम्म उद्योग बेला रहनेछ भने दिनमा 5 बजेदेखि साँझमा 6:40 समय फेरि चर बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:40 8 बजेसम्म लाभ बेला रहनेछ। साँझमा 8 बजेदेखि राति 9:20 अमृत बेला रहनेछ। राति 9:20 10:40 काल बेला रहनेछ। राति 10:40 मध्यराति 12 बजेसम्म शुभ बेला रहनेछ। मध्यराति 12 बजेदेखि 1:19 रोग बेला रहनेछ। राति 1:19 2:39 उद्योग बेला रहनेछ। रातिमा 2:39 3:59 चर बेला रहनेछ भने रातिमा 3:59 भोलि बिहानमा 5:19 समय फेरि लाभ बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेलाभन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आज ग्रहका अर्थात सबैभन्दा खराब समय बिहानमा 10:30 मध्याहमा 12 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ताभन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86 9546011 86

सहयोगी हुने विश्वास रेड क्रसका स्वयंसेवीहरूले व्यक्त गरेका छन्। प्रधान न्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सिफारिश भएका छन्। प्रधानमन्त्री वारेन्द्र शाह बालेनको अवस्थामा बिहिबार बसेको संवैधानिक परिषद बैठकले शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको हो। परिषदले वरियता क्रम मिच्दै चौथो वरियतामा रहेका शर्मालाई सिफारिश गरेको छ। बैठकमा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियाल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रूबी कुमारी ठाकुर, प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदाब्बे तथा कानून मन्त्री सुविता गौतम सहभागी छन्। पूर्व प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत गत चैत 18 गते अवकाशमा पाएपछि उक्त पद रिक्त रहेको थियो। त्यसता सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधान न्यायाधीशको जिम्मेवारीमा छिन्। एक महिना भन्दा बढ़ी समय कामुका रूपमा जिम्मेवारी सम्हाले पनि उनी प्रधान न्यायाधीश बन्न सकिनन्। यसअघि न्याय परिषदको सपना प्रधान मल्ल कुमार रेग्मी, हरि पिउयाल, डाक्टर मनोज कुमार शर्मा, डाक्टर नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिश रहेको थियो। सरकारले विभिन्न नियुक्तिमा क्रमभंग गरेको आरोप लगिरहेको बेला सामाजिक सञ्जालमा पनि यसपटकको न्यायाधीश नियुक्ति प्रक्रियाबारे व्यापक चर्चा भइरहेको थियो। सोही बीच परिषदले शर्माको नाम अघि सारेको हो। शर्मा न्याय प्रशासन र संवैधानिक बहसमा सक्रिय न्यायाधीशका रूपमा चिनिन्छन्। उनी कानूनी सुधार सम्बन्धी विषयमा विशेष रूचि राख्ने न्यायाधीश मानिन्छन्। प्रधान न्यायाधीशमा नियुक्ति भए शर्मा बहुदल पछिको इतिहासमा पहिलो पटक पूर्ण 6 वर्ष कार्यकाल पाउने अवसरमा पुग्नेछन्। संवैधानिक व्यवस्था अनुसार परिषदको सिफारिश पछि संसदीय सुनाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ। नियुक्ति पछि शर्मा नेपालको 33 औं प्रधान न्यायाधीश बन्नेछन्। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदबाट भएको प्रधान न्यायाधीश सिफारिश प्रति गम्भीर असहमति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बिहिबार राति प्रेस नोट जारी गर्दै सरकारले हालै ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश यस्तै स्वेच्छाचारी नियुक्ति गर्न ल्याइएको भन्दै टिप्पणी गरेका छन्। यता प्रधानमन्त्री शाहले वरिष्ठता क्रम मिचेर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेपछि संवैधानिक परिषदमा राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदाबेले लिखित असहमति राखेका छन्। प्रधानमन्त्रीले क्षमता र योग्यताका हिसाबले शर्मालाई नियुक्ति गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव गरेका छन्। उक्त प्रस्तावले प्रधान न्यायाधीश नियुक्तिको परम्परा र वरिष्ठता क्रम मिचिएको भन्दै उनीहरूले फरक मत राखेका छन्। विकास साझदार विश्व ब्याङ्कको आर्थिक सहयोगमा पोखरामा सञ्चालित सड़क पूर्वाधार परियोजनाहरूको विश्व ब्याङ्कमा भाइस प्रेसिडेन्ट एवं चीफ रिफ अफिसर डेनिस म्याकल घनिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी थिए। टोलीले तालचोक बेगना सड़क, सिसुवा खाँदी खोला सड़क तथा कालिका स्थान पुलिटार लामागादी सड़क खण्डको अवलोकन गरेको छ। नेपाल सरकार, शहर विकास मन्त्रालय, शहर विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व ब्याङ्कको आर्थिक सहयोगमा तालचोक बेगना सड़क खण्डको 3.28 किलोमिटर, सिसुवादेखि खुदी खोला पुलसम्म करिब 4.14 किलोमिटर तथा कालिका स्थानदेखि लामगाजीसम्म 12 किलोमिटर सड़क निर्माण भइरहेको छ। तीमध्ये सिसुवादेखि खुदी खोला पुलसम्मको सड़क 34,11,20,295 रूपियाँको लागतमा निर्णय सम्पन्न भइसकेको छ। उक्त सड़कमा दायाँ बायाँ नालीसहित 15 मिटर डबल लेन, 7 मिटर सर्भिस लेन, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुटपाथ निर्माण गरिएको छ। दोबिल्ला बागमारा लाङ बहु बडहरे कोट लामगादी चापलाङ उपल्लो पुडीटार सल्लो पुडीटार झिगटे तल्लो गगनगढा सड़क अन्तर्गत पर्ने कालिका स्थान लामगादी सड़क खण्ड पनि निर्माण सम्पन्न भएको छ। विश्व ब्याङ्कको 77,68,92,837 रूपियाँ सहयोगमा 7 मिटर चौडाईको अस्फाल्ट पिच सड़क, दायाँ बायाँ ड्रेन तथा 2.2 मिटरको फुटपाथ निर्माण गरिएको छ। तालचोक बेगनाक सड़क भने निर्माण सम्पन्न हुने चरणमा रहेको छ। यहीमा हरियाली फुटपाथ साइकल ट्र्याक र डिभाइडर सहित 4 लेनको उक्त सड़कमा 5 वटा कलबर तथा पुल निर्माण भएको छन्। सड़कको बीचमा 1.5 मिटर डिभाइडर, दुवै छेउमा 2.5 मिटर पार्किङ क्षेत्र, 1 मिटर हरियाली क्षेत्र, 2 मिटर फुटपाथ तथा 4 सेन्टिमिटर मोटाईको अस्फाल्ट पिच निर्माण गरिनेछ। यस परियोजनामा विश्व ब्याङ्कले 75,48,67,873 रूपियाँ सहयोग गरेको छ। नगर प्रमुख आचार्यले विश्व ब्याङ्कको सहयोगमा सञ्चालित परियोजनाहरू सम्पन्न हुने चरणमा पुगेको उल्लेख गर्दै आगामी दिनमा थप परियोजना
परियोजनाका लागि सहकार्य गर्न पोखरा महानगरपालिका इच्छुक रहेको बताउनुभयो। उहाँले खुदी खोलादेखि रूपा गाउँपालिकाको सीमासम्म सड़क स्तरोन्नतिका लागि थप बजेट व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसमा विश्व ब्याङ्कमा चीफ रिस्क अफिसर डेनिसले सकारात्मक प्रतिक्रिया दिएका छन्। अवलोकनमा

0: प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अरियाल, वडा नम्बर 27 का अध्यक्ष पूर्ण कुमार गुरूङ, वडा नम्बर 30 का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, वडा नम्बर 32 का अध्यक्ष अक्कल बहादुर कार्की, वडा नम्बर 33 का अध्यक्ष रामचन्द्र अधिकारी, आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल, परियोजना निर्देशक लीला खतिवड़ा, इंजीनियर नवीन गौतम लगायत सहभागी थिए। विश्व बैंकको टोलीमा लारिसा लुए, अमीर अहमद, पैट्रिक जोएल, अभिषेक सिंह, अमेना राज, बसन्त पौडेल, छिमेला श्रोसिका, ग्यालेरिया मालिया, रेखा श्रीस र एन्जिला मिश्र महर्जन लगायतको सहभागिता रहेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठूलो आर्थिक अनियमिततालाई लिएर पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता गजेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहिबार विशेष अदालत काठमाडौँमा दायर गरिएको उक्त आरोप पत्रमा 3,62,05,22,160 रूपियाँ दिगो दावी गरिएको छ। चिनिया ठेकदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङलाई कारण विपरीत कर छूट दिएर राज्यलाई ठूलो नोक्सानी पुर्याएको आरोपमा कार्कीका साथै तत्कालीन नेपाल सरकारका उच्च पदस्थ सचिव र कर्मचारीहरूलाई समेत प्रतिवादी बनाइएको छ। सन् 2017 शेरबहादुर देवा नेतृत्वको सरकारमा कार्की अर्थमन्त्री रहेको बेला यो विवादित निर्णय भएको थियो। अख्तियारको अनुसन्धानले नागरिक उड्डयन प्राधिकरण र चिनिया ठेकदार कम्पनी बीचको मूल संस्थामा कर तथा महसूल ठेकदारले नै तिर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै विवदनीयतापूर्वक कार्यान्वयन संस्था मार्फत कर छूट दिएको फेला परेको छ। संस्था मूल्यभित्रै कर समावेश गरी भुक्तानी लिने तर उक्त रकम राज्य कोषमा दाखिला नगरी ठेकदार कम्पनीलाई दोहोरो लाभ दिलाउन मन्त्री र कर्मचारीहरूको आपसी मिलेमत्व रहेको पुष्टि भएको आयोगले जनाएको छ। यसरी नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्ति हिनामिना र दुरूपयोग गरेको अभियोगमा तत्कालीन सरकारी अधिकृतहरू र ठेकदार कम्पनीका प्रतिनिधिलाई समेत मतियाराका रूपमा मुद्दा चलाएको छ। मुद्दा दायर गरिएका प्रमुख व्यक्तिहरूमा पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सहसचिवकाहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डुनराज घिमिरे रहेका छन्। त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राष्ट्रिय गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारी, इलेक्ट्रोनिक्स इन्जिनियर प्रयोगेश अर्याल, तत्कालीन उपसचिव योगराज पाण्डे र शाखा अधिकृत उर्मिला भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम कैद, बिगोका बराबरको जरिवाना र बिगो असुल उपरको माग दावी गरेका छन्। यो मुद्दाको अन्तिम सुनाई अब विशेष अदालतमा हुनेछ। सुनौ कृष्णशरण लामिछानेको भनाई अब क्रममा जस्ताको जस्तै।
1: नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकदार कम्पनी बीच कर लगायतका महसुल समेत समावेश भएको कमर्सियल कन्ट्याक्ट एग्रीमेन्टको शर्त विपरीत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा जुन भएको थियो खरिद सम्झौता, त्यो बमोजिम कर लगायतका महसुल तथा अन्य शुल्क ठेकदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले तिर्न बुझाउन पर्ने करारीय दायित्वबाट ठेकदार कम्पनीलाई जानी बुझी उन्मुक्ति दिएर ठेकदार कम्पनी र आफू लगायतका राष्ट्र सेवक समेतलाई गैर कानूनी लाभ र नेपाल सरकारलाई को सार्वजनिक सम्पत्ति मध्ये बिगहरू 3,62,05,22,160 रूपियाँ, सरकारी सम्पत्ति हिनामिना हानि नोक्सानी एवं दुरूपयोग गरी गराई भ्रष्टाचार निर्णय 59 दफा 17 बमोजिमको पसुरमा ऐजन दफा 17 बमोजिमकै बिगहरू 3,62,05,22,160 बिगो कायम गरे सोही ऐनको पहिलो संशोधन सहितको दफा 3(1) ज बमोजिम कैद र 3(1) दफा 3(1) बमोजिम जरिवाना गरी दफा 17 बमोजिम बिगो असुल उपर हुन मागदावी लिएर 14 जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ र प्रतिवादीहरूमा तत्कालीन अर्थमन्त्री ज्ञान बहादुर कार्की, अर्थ सचिव शंकर प्रसाद अधिकारी, तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर नेउपाने, ऐजन मन्त्रालयका सहसचिव सुरेश आचार्य, ऐजन मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरे, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, नागरिक उड्डयन प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक एवं प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे, अर्थ मन्त्रालयकै शाखा अधिकृत उर्मिला भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक इन्जिनियर योगेश अर्याल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण व्यवसायी एमएस चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडको प्रोजेक्ट म्यानेजर मिस्टर याङ झिग्याङ, ऐजन विमानस्थलका निर्माण व्यवसायी एमएस चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडका चेयरम्यान मिस्टर वाङ बो र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण व्यवसायी एमएस चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड गरेर यी विदेशी कम्पनी त्यहाँका प्रोजेक्ट म्यानेजर र चेयरम्यान समेत नेपाली 11 र तीनजना विदेशी भए कम्पनी र त्यहाँका चेयरम्यान र प्रोजेक्ट म्यानेजर गरेर 14 जना विरूद्ध आरोप पत्र दायर गरेको अख्तियार दुर्पयोग अनुसन्धान आयोगले र अघिल्ला मुद्दाहरूमा भएकै मध्ये पनि सुरेश आचार्य सञ्जीव गौतम प्रदीप अधिकारी र यो चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रोजेक्ट म्यानेजर र तो कम्पनी लिमिटेडका चेयरम्यान र चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड समेत 6 जना मान्छेको विरूद्ध फेरि दोहोरिएर अभियोग पत्र आएको छ आरोप पत्र र यो मुद्दाको मुख्य विषय के हो भन्दा नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकदार कम्पनी बीच जुन कर लगायतका महसुल समेत समावेश भएको कमर्सियल कन्ट्याक्ट एग्रीमेन्ट भएको थियो र त्यो एग्रीमेन्टको शर्त विपरीत के गरियो भन्दा चाइनिज कम्पनीलाई त्यो तिर्न बुझाउन पर्ने कर शुल्क तथा अन्य महसुल छुट दिएर उन्मुक्ति दिएर नेपाल सरकारलाई 3,62,05,22,160 रुपियाँ हानि नोक्सानी पुर्याएको र सो बिगो कायम गरी बिगो बमोजिमै जरिवाना गर्यो तथा कैद समेत गरी र बिगो असुल उपहार गरिपाउ भनेर नै अब अख्तियार दुर्पयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण ऐन 2059 बमोजिममा आरोप पत्र दायर गरेको
0: अब बाँकी समाचार. गण्डकी प्रदेश सरकारले प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यका साथ ल्याएको गण्डकी प्रदेश जनस्वास्थ्य ऐन 2082 कार्यान्वयनमा आएको छ. गएको चैत 27 गते प्रदेश सभाबाट सर्वसम्मत पारित भएको यो ऐनलाई स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि जकडिएको बिचौलिया प्रथा सेवामा हुने ढिलासुस्ती र स्वास्थ्य सूचनाको संवेदनशीलता सम्बोधन गर्ने व्यवस्था गरेको छ. ऐनको दफा 23 अस्पतालमा हुने बिचौलिया दलालका गतिविधिलाई पूर्णत निषेध गरेको छ. कुनै व्यक्तिले स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई लाइफ लाइन गर्ने आर्थिक लाभ लिन खोज्ने वा बिचौलियाको रूपमा काम गरेमा त्यसलाई कसुर मानेको छ. यस्तो कार्य गर्नेलाई ऐनको दफा 86,50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना र प्रचलित कानून अनुसारको थप सजाय हुने व्यवस्था गरिएको छ. यसबाट सरकारी र निजी अस्पतालमा बिही बिरामी ठगिनबाट रोक्ने ऐनको परिकल्पना छ. उपचारका क्रममा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थालाई जानी गलत विवरण उपलब्ध गराउनुलाई ऐनले अपराध मानेको छ. ऐनको दफा 85(ठ) अनुसार सेवा प्रदायकलाई झुक्क्याउने वा गलत सूचना दिने व्यक्तिलाई 1,00,000 रूपियाँसम्म जरिवाना हुनेछ. स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा गलत सूचनाले गलत उपचार हुन सक्ने र ज्यान समेत जान सक्ने जोखिम हुने भएकोले यस्तो कड़ा प्रावधान राखिएको हो. विपद र महामारीको समयमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ऐनले हब र सेटेलाइट अस्पतालको अवधारणा अघि सारेको छ. ऐनको दफा 65 अनुसार जनस्वास्थ्य आपतकालको समयमा प्रदेश सरकारले निश्चित अस्पताललाई हब अस्पताल र त्यससँग समन्वय गर्ने गरी अन्य अस्पताललाई सेटेलाइट अस्पताल घोषणा गर्ने सक्नेछ. गण्डकी प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउने प्रतिबद्धतासहित सरकारवालाले घोषणा पत्र जारी गरेका छन्. महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद र जागृत बाल तथा युवा सरकार नेपालको आयोजनामा बिहिबार पोखरामा आयोजित अन्तर्क्रियात्मक छलफल कार्यक्रमले यस्तो प्रतिबद्धता जनाएको हो. बाल अधिकारको संरक्षण र सम्वर्धनका लागि विद्यमान कानूनी व्यवस्था बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना 2082 कार्यान्वयनमा सरकारवालाको भूमिका विषय कार्यक्रममा गण्डकी सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङ सहित विभिन्न सरकारवाला निकायका प्रतिनिधिले घोषणा पत्रमा हस्ताक्षर गरेका हुन्. घोषणा पत्रमा बाल अधिकार संरक्षण बाल मैत्री र पोषण मैत्री वातावरण निर्माण बालिका तथा किशोरी सशक्तिकरण अभियान सञ्चालन गर्दै तीनै तहको सरकार निजी क्षेत्र संचार माध्यम विद्यालय समुदाय र बालबालिकाको सहकारीमा गण्डकीलाई बाल विवाह मुक्त प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ. कार्यक्रममा सहभागी वक्ताहरूले गण्डकी प्रदेश सरकारले बाल मुक्त प्रदेश बनाउने घोषणा गरे पनि त्यसको प्रभावकारी कारण हुन नसकेको बताएका थिए. मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको घोषणा व्यवहारमा लागू नभएको भन्दै उनीहरूले कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे. राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकारी बद्रीवागले 2078 सालको तथ्याङ्क अनुसार नेपालमा बाल विवाहको दर 29% रहेको जानकारी दिए. गण्डकी प्रदेशको एकिन तथ्याङ्क नभए पनि करिब 11% बाल विवाह हुने गरेको गण्डकी प्रदेश बाल अधिकार परिषदका सदस्य विजय कुमार प्रधानले बताए. प्रधानले बाल विवाह सम्बन्धी कानूनी व्यवस्था बालकहरू बढ़ी प्रभावित हुने गरेको दावी गरे. सहमतिमा विवाह भएका घटनामा पनि बालकलाई मात्रै मुद्दा लाग्दा बाल सुधार गृह भरिने अवस्था आएको उनको भनाइ थियो. उनले सहमतिमा भएको विवाहमा बालक र बालिका दुवैलाई समान रूपमा कानूनी दायरामा ल्याउनु पर्ने धारणा राखे. गण्डकी प्रदेश सभा सदस्य तथा सामाजिक विकास तथा कृषि समितिकी सभापति दयन्ती रुचालले बाल विवाहको नाममा विशेष गरी दलित बालकहरू झुट्टा मुद्दामा फस्ने गरेको बताइन्। सहमतिमा विवाह भएका घटनामा पनि जाति विभेदका कारण बलात्कार मुद्दा लगाइने गरेको भन्दै उनले कानून संशोधन आवश्यक रहेको धारणा व्यक्त गरिन्। सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले बाल विवाह रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नीति सही भए पनि कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्दै उहाँले सरकार नागरिक समाज र निजी क्षेत्र एकजुट भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश प्रमुख नीतु कर्तुलाले बाल विवाह रोक्न छोरीसँगै छोरालाई पनि अभिभावकले सचेत बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय बाल अधिकार परिषदका गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्ले गरिबी चेतनाको अभाव अभिभावकको कमजोर शैक्षिक अवस्था तथा परम्परागत सामाजिक सोच बाल विवाहको मुख्य कारण रहेको बताउनुभयो। विशेष गरी ग्रामीण र विपन्न समुदायका कम उमेरमै विवाह गरिदिने प्रचलन अझै कायम रहेको उहाँको भनाइ थियो। कोपिला नेपालका कार्यकारी निर्देशक तीर्थबहादुर थापाले विद्यालयको पाठ्यक्रममै बाल श्रम तथा बाल विवाह अत्यन्त्य सम्बन्धी विशेष समावेश गरेर शिक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। मनाङबाट थोराङ पास हुँदै अस्पतालतर्फ आउने क्रममा हिमपातमा फँसेका दुई भारतीय पदयात्रीको सुरक्षाकर्मीले अकुशल उद्धार गरेका छन्। बुधबार साँझ नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरेको हो। बारगुड मुक्ति क्षेत्र एक मुक्तिनाथ र थोराङला पास क्षेत्रमा बुधबार मध्याह भएको भारी हिमपातका कारण पदमार्ग ठम्ब्याउन नसकी भारतको केरलाका 29 वर्षीय फानिक टोनी र 30 वर्षीय मित्र बन्धु बिन्दु अलपत्र परेका थिए। पदयात्री मित्र बिन्दुले आफूहरू बाटो हराएर चिसापानी भन्ने स्थानमा अलपत्र परेको जानकारी जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई दिएपछि तत्कालै उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेनाको इन्द्रबक्स कणका प्रमुख सेनानी गौरी ध्वज खाँडका अनुसार संयुक्त टोलीले खोजी गर्ने क्रममा साँझ करिब 8 बजे थोरङ पासको तल्लो क्षेत्र ड्रम क्याम्पबाट उनीहरूलाई फेला पारेको हो। उद्धार गरिएका दुवै पदयात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको सुरक्षा निकायले जनाएको छ। अन्नपूर्ण सक्रिय पदमार्ग अन्तर्गत यो सिजनमा पदयात्रीको बाक्लो उपस्थिति हुने गरी पनि अचानक हुने मौसम परिवर्तनले बेला बेला यस्तो जोखिम निम्त्याने गरेको छ। कास्की प्रहरीले महानगरपालिका वडा नम्बर 13 कामखोला स्थित एक खाजा घरमा जुवादास खेलिरहेको अवस्थामा 10 व्यक्ति पक्राउ गरेको छ। वैशाख 22 गते अपरान्ह करिब 4 बजे जुवादास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले छापामारी 10 पक्राउ गरेको हो। उनीहरूलाई नगद 70,180 र 800 पत्ती तारसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा 7 दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
2: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2 57 14।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समेत सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161533904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: 21 दिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। कांग्रेसभित्रको विवाद अझै सामे भएको छैन। पार्टी नेतृत्वको 15 महाधिवेशनको तयारीमा जुटिरहँदा पूर्व सभापति शेरबहादुर देवा र नेता शेखर कोइराला पक्ष भने अझै अलग देखिएका छन्। देवा पक्षका केही नेताले समानान्तर महाधिवेशनको तयारी सारेको छन्। 11 चैत 2082 बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी 16-19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा 3 साता अघि क्रियाशील सदस्यताको अध्यावधि अभियान शुरू भइसकेको छ। जरा अभियान नाम दिएको यस अभियान महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा देशभर चलिरहेको छ। पुराना क्रियाशील सदस्यलाई डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने काम जिल्ला जिल्लामा भइरहेको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका देवा र कोइराला पक्ष भने यो अभियानमा सहभागी छैनन्। 21 फागुनको निर्वाचन अघि सिंगापुर गएका देउवा र पत्नी आर्जु राणा देउवा अझै स्वदेश फर्किएका छैनन्। यो अवधिमा देउवा समूहको नेतृत्व तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्दै आएका थिएन। अदालतको फैसलापछि पनि इतर पक्षका केही शीर्ष नेता 27 पुष 2080 भ्रिकुटी मण्डपमा भएको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई स्वीकार्न तयार छैनन्। 4 वैशाख 2083 सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर्भ गरेको थियो। कांग्रेस नेता विमलेन्द्र निधिले अहिलेको अवस्थामा थापा नेतृत्वको कार्य समितिलाई अस्वीकारेर एकतामा जान नसकिने बताएका थिए। उनले 14 महाधिवेशन पछिदर समूहले छुट्टै महाधिवेशनको तयारी गरिरहेको जानकारी दिए। यसैबीच इतर पक्षका खड्का र कोइराला समूहलाई जोड्न सभापति थापाले सक्रियता बढ़ाएका छन्। बुधबार थापा र उपसभापति विश्वप्रकाश शर्माले खड्कासँग भेट गरेका थिए। त्यसअघि पनि थापाले खड्कालाई निवासमै पुगेर भेटेका थिए। मंगलबार नेता कोइरालासँग पनि थापाको छलफल भएको थियो। तर यी भेटपछि पनि एकताको वातावरण नबनेको कांग्रेस नेता प्रकाश शरण महतले बताएका छन्। उनका अनुसार एकतामा पुग्ने मध्यम 15 महाधिवेशन नै हो। विशेष महाधिवेशनबाट बनेको कार्य समितिले निष्पक्ष रूपमा महाधिवेशन गराउन नसक्ने आशंका इतर पक्षको छ। सांसदहरूले संवैधानिक आयोग तथा राज्यका उच्च निकायमा नियुक्ति हुने व्यक्तिहरू संसद र जनताप्रति थप उत्तरदायी र जवाबदेही हुनुपर्ने बताएका छन्। बिहिबार सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उनीहरूले नियुक्तिपछि पनि पदाधिकारीहरूको कार्य सम्पादन प्रभावकारी रूपमा अनुगमन गरिनुपर्नेमा जोड़ दिएका छन्। संसदीय सुनाई समितिले बिहिबार कार्यविधि पारित गरेको छ। कार्यविधि अनुसार सिफारिश भएको उम्मेद्वारको सुनाई तथा उजुरी दर्ताका लागि 10-10 दिनको समय सीमा तोकिएको छ। नेपाल कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सुनाईबाट अनुमोदन हुने पदाधिकारीलाई नियुक्तिपछि पनि उत्तरदायी बनाई राख्ने विषयमा सीमित गम्भीर रहेको बताएका छन्। समितिबाट नियुक्ति हुने व्यक्तिलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले कार्यविधि पारित गरिएको उनले जानकारी दिए। उम्मेद्वारले सुनाईका क्रममा देश प्रवेश गर्ने कार्ययोजना र त्यसको कार्यान्वयन बीचको सम्बन्धलाई प्रभावकारी रूपमा अनुगमन गर्ने विषयमा समझदारी बनेको पनि पुनले बताए। योग्य व्यक्तिलाई संवैधानिक निकायमा पठाउनु मात्रै पर्याप्त नभई नियुक्तिपछि उनीहरू संसद र जनताप्रति कसरी जवाफदेही रहने भन्ने विषयलाई समितिले कार्य प्राथमिकतामा राखेको उनको भनाइरहेको छ। सुनौ उनको भनाइ।
16: सुनाईमा जाने योग्य भएर जाने सदस्यहरूलाई एकाउन्टेबल कसरी बनाउने त जनताप्रति अथवा संसदप्रति जवाफदेही कसरी बनाउने भन्ने विषय नै आज बढ़ी उठेको छ। त्यसमा हामी चाहिँ सम्बन्धित समितिहरूले जवाफदेही बनाउने कुरा छँदैछ। साथसाथै सुनवाई समितिमा पनि आफ्नो कार्ययोजनाहरू प्रस्तुत गर्ने हुन्छ। त्यो समितिले आगामी दिनको लागि त्यो सुनवाई भएर गएका व्यक्तिहरू जवाफदेही भइराख्ने कार्ययोजनाका साथ भन्ने कुरामा बढ़ी छलफल हो। त्यसमा राम्रो समझदारी पनि भएको छ। सुनवाई भएर जाने पदाधिकारीहरू जवाफदेही बन्नुपर्छ भन्ने नै हाम्रो समझदारी भएको छ।
15: त्यस्तै नेकपा एमालेकी सांसद पद्मा कुमारी अरियालले संवैधानिक आयोग तथा राज्यका उच्च निकायमा सक्षम र योग्य व्यक्ति सिफारिश गर्ने उद्देश्य अनुसार कार्यविधि निर्माण गरिएको बताउनुभयो। नियुक्ति भएर गएका व्यक्तिहरूले प्रस्तुत कार्ययोजना अनुसार काम गरे नगरेको अनुगमन गर्ने संयन्त्रलाई प्रभावकारी बनाउने विषय समितिको मुख्य एजेण्डा रहेको उहाँको भनाइ छ। अरियालले संसदीय सुनवाई समितिले नियुक्ति स्वीकृति वा अस्वीकृति हुनुको कारण समेत सार्वजनिक गर्ने विषयमा समझदारी बनेको जानकारी दिनुभयो।
17: राज्यका संवैधानिक आयोगहरूमा वा पदहरूमा नियुक्त हुने व्यक्तिहरू योग्य हुन्, सक्षम हुन्, इमान्दार हुन् भन्ने नै हो। त्यो खालको व्यक्तिहरूलाई सिफारिश गर्नको निम्ति हाम्रो कार्यविधि कस्तो बनाउनुपर्छ भन्ने विषयमा हामीले छलफल गर्यौं। छलफल गर्दै गर्दा धेरै चीजको व्यवस्था सहित नियुक्त भएर गएका व्यक्तिहरू जसले नियुक्त हुने बेलामा आफ्नो कार्ययोजना पेश गरेका छन् कार्ययोजना अनुसार चले कि चलेनन् भन्ने कुरा मूल्याङ्कन गर्ने अनुगमन गर्ने निकाय कुन हो त्यसलाई उनको कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय एउटा मूल मुद्दाको रूपमा हामीले छलफल गर्यौं। त्यसपछि निर्णय भइसकेपछि स्वीकृति र अस्वीकृति जो निर्णय हामीले गर्यौं सिफारिशको त्यो व्यक्तिको स्वीकृति हुनका कारण के हुन् र अस्वीकृत हुनका कारण के हुन् भन्ने कुरा पनि सार्वजनिक गर्नुपर्छ।
15: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण तथा नागरिकको सुसूचित हुने अधिकारको संरक्षणका लागि मर्यादित र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनु भएको छ। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वतन्त्र निष्पक्ष र तटस्थ पत्रकारिता लोकतन्त्रको अनिवार्य शर्त भएको उल्लेख गर्नुभयो। उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने भन्दै संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा प्रत्याभूति गरेको बताउनुभयो। विक्रम सम्वत 1958 गोर्खा पत्र प्रकाशन शुरू भएको ऐतिहासिक दिन वैशाख 24 स्मरण गर्दै राष्ट्रपति पौडेलले देशभरका संचारकर्मीलाई शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पत्रकारहरूलाई सम्मान गर्दै पत्रकारिता मार्फत पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। अग्रज पत्रकारहरूको साधना र समर्पणले नयाँ पुस्तालाई व्यावसायिक निष्ठा तथा सत्यको मार्गमा अघि बढ़न प्रेरित गर्ने उद्देश्य उहाँले व्यक्त गर्नुभयो। नेपालको राजनीतिक सामाजिक र सांस्कृतिक परिवर्तनमा पत्रकारिता क्षेत्रले खेलेको भूमिका उल्लेखनीय रहेको उहाँको भनाइ छ। संचार कर्मीहरूको सुरक्षा र वित्तीय विकासका विषयमा चर्चा गर्दै राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड़ दिनुभयो। सुरक्षित र जोखिमयुक्त वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने अवस्था सुनिश्चित गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ छ। उहाँले श्रमजीवी पत्रकारहरूको हकित संरक्षण तथा संचार गृहहरूको आर्थिक दिगोपनाका लागि सरकार र निजी क्षेत्रबीचको प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक संचार मार्फत फैलिने मिथ्या सूचना र भ्रमपूर्ण सामग्री पत्रकारिता क्षेत्रका लागि चुनौती बनेको उल्लेख गर्नुभयो। यस्ता आधारहीन सूचनाबाट नागरिकलाई दिग्भ्रमित हुन नदिन सत्य तथ्य समाचार सम्प्रेषणमा नेपाल प्रेस सक्षम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सुशासन विकास र आर्थिक समृद्धिको राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा नेपाली प्रेसले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चितबहादुर केसीले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको सार्वभौम संमिक्ताभित्र पर्ने स्वाद पार्दै यस विषयलाई संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय मंचहरूमा पुर्याएर अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। व्यावहारिक विज्ञप्ति जारी गर्दै केसीले नेपालको असहमति बिना भारतीय लिपुलेखको बाटो भएर मानसरोवर जाने व्यवस्था गर्न गलत भएको र यसमा चीनको भूमिका समेत अमैत्रीपूर्ण रहेको उल्लेख गर्नुभयो। अध्यक्ष केसीले भारत र चीनले नेपालको भूमि लिपुलेखलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौता अनाधिकृत भएको बताउनुभयो। सन् 1960 को नेपाल चीन सीमा सम्झौताले भूभाग नेपालकै हुन् भन्ने स्वीकार गरिसकेको अवस्थामा चीनले आफ्नो नयाँ नक्सामा कालापानी क्षेत्रलाई भारतको नक्सामा देखाउनु अमैत्रीपूर्ण नीति भएको ठहर छ। सरकारले दुवै छिमेकीलाई कूटनीतिक नोट पठाउनु सकारात्मक भए पनि केवल नोट पठाएर मात्र समस्याको समाधान नहुने भन्दै उहाँले चीनको यस्तो नीतिको जोरदार विरोध गर्नुभयो। यसैबीच केसीले वर्तमान सरकारले ल्याएको असंवैधानिक परिषद सम्बन्धी अध्यादेशको कड़ा शब्दमा भर्सना गर्नुभयो। छ सदस्यीय परिषदमा तीन सदस्यले मात्रै गरेको निर्णयलाई बहुमत मानिने व्यवस्था अलोकतान्त्रिक र स्वेच्छाचारी भएको उहाँको दावी छ। अध्यक्ष केसीले सरकारले पछिल्लो समय विद्यार्थी ट्रेड युनियन प्रेस र सुकुम्बासीमाथि दमन चक्र चलाएको आरोप समेत लगाउनुभयो। सरकारले का गलत नीतिका विरूद्ध जनतामा बढ़दै गएको असन्तोष र विभिन्न स्थानमा भइरहेको संघर्षहरूलाई आफ्नो पार्टीको पूर्ण समर्थन र एकीबद्धता रहेको उहाँले स्पष्ट पार्नुभयो। राज्यका तर्फबाट हुने दमनले जनविरोधलाई थप उचाइमा पुर्याउने चेतावनी दिँदै केसीले सरकारलाई आफ्ना स्वेच्छाचारी कदमहरू सच्याउन आग्रह गर्नुभएको छ। अब आर्थिक समाचार। आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गर्ने सरकारी निर्णयका कारण रोकिएको भन्सार जाँच पास प्रक्रिया बुधबारदेखि पुनः शुरू भएको छ। भन्सार विभाग र व्यवसाय बीच सहमति भएपछि वीरगंज विराटनगर लगायत प्रमुख नाकाबाट सामान जाँच पास हुने थालेका हो। सहमति अनुसार आयातकर्ताले भन्सारमै एमआरपी सो घोषणा गर्नुपर्नेछ। सामान नेपाल भित्राएपछि आफ्नै गोदाममा लेबल टाँसेर मात्रै बजारमा पठाउन पाइने व्यवस्था गरिएको छ। भन्सार विभागमा महानिर्देशक श्यामप्रसाद भण्डारीले सो घोषणाका आधारमा माल सामान जाँच पास गर्न सबै भन्सार कार्यालयलाई निर्देशन दिएको बताउनुभयो। उहाँका अनुसार यो व्यवस्था तत्कालका लागि 3 महिनासम्म लागू हुनेछ। जाँच पास पुनः शुरू भएसँगै बुधबार एकै दिन 1,595 करोड़ रूपियाँ राशि संकलन भएको विभागले जनाएको छ। यसअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 15 वैशाखदेखि एमआरपी उल्लेख भएका आयातित सामान मात्रै जाँचपास गर्ने व्यवस्था लागू गरेको थियो। तर व्यवसायीहरूले भन्सारमै प्रत्येक सामानमा लेबल टाँस्न व्यावहारिक कठिनाई हुने भन्दै विरोध गरेका थिए। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले व्यवसायी र सरकार दुवैलाई ठूलो घाटा भएपछि सरकारले व्यावहारिक निकास निकालेको बताएका छन्। विदेशको समाचार। चीनले आफ्नो सैन्य क्षेत्रमा जारी शुद्धिकरण अभियानबीच दुई पूर्व रक्षा मन्त्रीलाई भ्रष्टाचारको आरोपमा निलम्बित मृत्युदण्ड सजाय सुनाएको छ। राज्य संचार माध्यमका अनुसार पूर्व रक्षा मन्त्री वाई फ्रेडले ली फाङ्लुलाई घुस लिएको अभियोगमा दोषी ठहर गर्दै सैनिक अदालतले 2 वर्षको निलम्बन सहित मृत्युदण्ड दिएको एडिसन डट सीएनएनले लेखेको छ। अदालतले उनीहरूको सजाय 2 वर्षपछि जीवन कैदमा रूपान्तरण हुन्छ, तर यसका लागि उनीहरूले सजाय पाएको समयबीच कुनै गम्भीर भएर अपराध गर्नु भने गर्नु हुँदैन। 72 वर्षीय वाईले सन् 2018 2023 रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने 68 वर्षीय लीले सन् 2023 करिब 8 महिना मात्र उक्त पद सम्हालेका थिए। दुवैलाई सन् 2023 सेनाका भ्रष्टाचारी विरोधी निकायले अनुसन्धानको दायरामा ल्याएको छ। चिनिया राष्ट्रपति सी चिनफिङले पछिल्लो समय सैन्य नेतृत्वमै व्यापक हेरफेर गर्दै उच्च तहसम्म सुदृढीकरण अभियान अघि बढ़ाइरहेका छन्। यसै क्रममा जनवरीमा उनले शीर्ष सैन्य अधिकारी झाङ युजियालाई पदबाट हटाएका थिए, जो वाइड र ली भन्दा पनि उच्च पदमा थिए। चिनिया विश्लेषकहरूका अनुसार यस अभियानले चीनको सैन्य नेतृत्व संरचनामा ठूलो प्रभाव पारेको छ। शीर्ष तहसम्म सफाई अभियान विस्तार भएको देखिएको छ। अब खेलकुदको समाचार। नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र स्कटल्याण्ड विरूद्धको सिरिजमा विजयी शुरूआत गरेको छ। बिहिबार माथिल्लो मूलपानी मैदानमा नेपाल ए टोलीले स्कटल्याण्डमाथि 45 रन जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 8 विकेटको क्षतिमा 2 रन बनायो। नेपालका लागि देव खनालले 65 बलमा 6 चौका र 1 छक्काको मदतमा 63 रन जोडे। ओपनर द्वय मयन यादवले 45 रन र अनिल शाहले 18 रन बनाए। सन्दीप जोराले 34 रन जोड्दा पवन सराफले 18 बलमा 31 रन जोड्न सके। रसिद खानले 10 बलमा नटआउट 14 रन र दीपक डुम्रेले 7 बलमा 4 चौका र 1 छक्काको मदतमा नटआउट 23 रन जोडेका थिए। बोलिङमा स्कटल्याण्डका ब्राडली करी र सफेन शरीफले 2 विकेट लिए। 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड बयरले 48.2 ओभरमा 232 रनमा अल आउट भयो। स्कटल्याण्डका लागि ओपनर द्वे फिनले म्याक्रिथेलले 52 रन र मार्क वाटले 37 रन बनाए। दुई बीच पहिलो विकेटका लागि 87 रनको साझेदारी भयो। त्यसपछि ज्याक जर्भिसले 45 रन बनाउन सके। बोलिङमा नेपालका आरिफ रसिद खानले 3 विकेट दिए। सहाक अलाम युवराज खत्री र बसिर अहमदले 2 विकेट लिए। नेपाल स्कटल्याण्ड र अमेरिका बीचको आईसीसी विश्वकप लिग 2 को सिरिज अघि नेपाल ए टोलीसँग यो अभ्यास सिरिज भएको हो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्न कि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। वरियता मित्र डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिश। गण्डकीको नयाँ जनस्वास्थ्य ऐन। अस्पतालका बिचौलियाले 1 लाख जरिवाना। गण्डकीलाई बाल विवाह मुक्त प्रदेश बनाउने प्रतिबद्धता। विश्व ब्याङ्कको टोलीद्वारा पोखराका सड़क परियोजनाको स्थलगत निरीक्षण। पोखरा विमानस्थल अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री कार्की सहित 14 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन 2082 कार्यान्वयनमा पोखराको खाजाघरमा जुवादास खेलिरहेको अवस्थामा 10 जना। देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा एकताका प्रयास अनिष्कर्षविहीन। संवैधानिक आयोगमा नियुक्ति व्यक्ति संसद र जनताप्रति उत्तरदायी हुनुपर्नेमा सांसदहरूको जोड। मर्यादित र जिम्मेवार पत्रकारिता लोकतन्त्रका लागि अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाई। एमआरटी विवाद समाधानपछि भन्सार जाँच पास पुनः शुरू। एकै दिन 1 अर्ब 59 करोड़ रूपियाँ राशि संकलन। भ्रष्टाचार गरेपछि 2 चिनिया पूर्व रक्षा मन्त्रीलाई निलम्बित मृत्युदण्डको सजाय। र नेपालको एक क्रिकेट टोलीले स्कटल्याण्डलाई हरायो। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रतिचार भेटिन अहिले 9 बजे खबर संगाल आउँछ। हामी छौ सफलताको पाइलामा। केही सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
8: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क,
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर, पोखरा 5, 0 किलोमिटर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161533904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्नमा लायो
2: मनको डोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: यानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु

पानीको थोपाको पानीको थोपालाई तपाईँले देख्नु भएको होला। वर्षा पनि हुन्छ, त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईँलाई थाहा छ? यदि तपाईँको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिद्ध्याउन सक्छ, यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ। के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ, यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ। यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस। यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग हुन्छ, तर वास्तवमै त्यो थोपामा त्यो क्षमता छ, त्यो शक्ति छ कि त्यसले पहाड़लाई पनि यताबाट उता लगिदिन सक्छ, यस्तो खाडल बनाइदिन्छ कि कुरै नगर्नुहोस्। त्यसैलाई बाँध बनाएर त्यही थोपाबाट जेनेरेटर चलाउन सकिन्छ र हजारौं हजारौं करोड़ौं मानिसहरूले बिजुली आफ्नो घरमा प्राप्त गर्छन्, होइन त्यही थोपाबाट, थोपाबाट होइन होइन, नदीबाट, तलाउबाट होइन होइन होइन होइन, सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस्, त्यो थोपा कहाँबाट आयो, कहाँबाट आयो त्यो तलाउ, कहाँबाट आयो त्यो नदी,

ए बनाएका छन् सृष्टिकर्ताले। समुद्रको पानी छ नुनिलो, तपाईलाई चाहिन्छ सफा, गहुँलाई चाहिन्छ स्वच्छ, धान यदि धान रोप्नु छ त्यसलाई पनि चाहिन्छ सफा, त्यसमा नुनिलो पानी लगायो भने बिग्रिन्छ। तर सृष्टिकर्ताले पनि यसको प्रबन्ध गरे, बाफ बनाए। जब समुद्रको पानी बाफमा परिवर्तन हुन्छ त्यसले नुनिलोपनलाई त्यही नै छोडिदिन्छ, नुनलाई लिँदैन। जब माथि उठ्छ चिसो हुन्छ, बादलको रूप लिन्छ, त्यस पश्चात हावासँग जान थाल्छ, जहाँ प्रकृतिको स्वरूपमा जहाँ उनले पानी पार्नुपर्छ त्यहाँ उनले पानी बर्साउन थाल्छन्। थोपा थोपा गरी पानी कहिले झरना जस्तो बर्सिँदैन, एक एक थोपा पर्दछ र त्यही थोपा बरफ बन्छ, गर्मीमा पग्लिन्छ। थोपा एक एक थोपा भएर, एक एक थोपा मिसिएर, एक एक थोपा गर्दै नदीहरू बन्छन् र त्यही नदीमा बाँध बाँधिन्छ, अनि त्यही बाँधबाट फेरि पानीलाई नियन्त्रण गरेर विद्युत निकालिन्छ र त्यही थोपा तपाईँको खेतमा आएर तपाईँको खेतीलाई हराभरा बनाउँछ ताकि तपाईँले खाना प्राप्त गर्न सक्नुहोस्। यो त थोपाले तपाईँका लागि गर्यो, तर कहिले यो थाहा पाउने कोसिस गर्नुभयो कि यो थोपाले के चाहन्छ? जुन दिन त्यो थोपा समुद्रमा मिसिन्छ त्यो थोपा रहँदैन, जब गंगा कयौं पटक गंगा माथिबाट उडेको छु र हेर्छु र एउटा ठाउँ छ इलाहाबाद नजिकै त्रिवेणी जहाँ तीन नदी मिसिन्छन्, त्यहाँ म पनि गएको छु। जहाँबाट आएको थियो त्यही गएर मिल्यो। तपाईँले पनि एक दिन लिन हुनुहुन्छ, मिसिनु छ। तपाईँले जे गर्नु भए पनि तपाईँ हुनुहुन्छ थोपा। तपाईँ हुनुहुन्छ थोपा र तपाईँ मिसिन चाहनुहुन्छ आफ्नो समुद्रसँग, र त्यो समुद्र को हो? कुन चाहिँ समुद्र? जुन सबै ठाउँमा छ, कुनै यस्तो ठाउँ नै छैन जहाँ त्यो समुद्र नहोस्। र यो थोपा त्यो समुद्रमा गएर मिसिन चाहन्छ। उनलाई मानिस परमपिता परमेश्वर पनि भन्छन्, भगवान पनि भन्छन्, अल्लाह पनि भन्छन्, गॉड पनि भन्छन्, तर त्यो समुद्रमा गएर यो थोपा मिसिन चाहन्छ। के तपाईं जीवित छँदै त्यो समुद्रमा मिसिन चाहनुहुन्छ?

जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
6: हजुर।
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
6: दिन त। हेलो भन्नुहोस् त।
4: हेलो हजुर।
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
9: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
11: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
11: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने,
13: उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
14: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
13: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
14: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
13: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
15: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: खै जन्म दर्ता दिनुस् त?
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
11: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98161-62983, 98565-52855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
9: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
9: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
12: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
12: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
9: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
12: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
13: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
14: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
13: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ अहिले शैक्षिक सुधारका लागि हामीले गर्न सक्ने एउटा व्यक्तिबाट हुन सक्ने प्रयास लाई पनि हामी जोड्नेछौ। शिक्षाको अवस्थातर्फ हामी त्यति जाँदैनौ, तर हामीले गर्न सक्ने शिक्षक विद्यार्थी अभिभावक र विद्यालय समितिले व्यवस्थापन समितिले गर्न सक्ने भूमिका के हुन सक्छ यो तर्फ जोड्नेछौ। त्यो सँगसँगै एउटा व्यक्तिको जो शिक्षा जीवनको अनुभव र त्यो सफल त्यो व्यक्तिले सफलता प्राप्त गर्न त्यो ऊर्जाशील समय व्यतीत गरिराख्न र उहाँले गरेका क्रियाकलापबाट आम नागरिकले चाहिँ अझै ऊर्जा प्राप्त गर्नको लागि के गर्नुपर्छ यी विषयहरूमा हामी छलफल गर्नेछौ। हामीसँग मलाई लाग्छ चिर परिचित व्यक्तित्व हुनुहुन्छ। पुतली बजार नगरपालिका शैक्षिक सुधार कार्यदलका संयोजक हुनुहुन्छ। त्रिभुवन आदर्श नमूना माविका पूर्व प्रधान अध्यापक हुनुहुन्छ। साँच्चै नै आदर्श त्रिभुवन आदर्श नमूना मावि नाम मात्रै होइन, कामले पनि नमूना बनाएर त्यहाँ एउटा स्थापित विद्यालय स्थापना गर्नको लागि अगाडि निरन्तरता दिनको लागि ठूलो योगदान छ सरको र योग प्रशिक्षक पतञ्जलि योगका योग प्रशिक्षक हुनुहुन्छ मुक्ति प्रसाद रेग्मी। उहाँसँगको कुराकानी लिएर आएका छौँ सर। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस् धन्यवाद, नमस्कार।
0: हजुर, अत्यन्त दौडधुप खट्ने व्यक्ति तपाईँ होइन, अहिले निवृत्त जीवन चाहिँ कस्तो भइरहेको छ सर?
1: अब निवृत्त जीवन त हिजोको खटाइले गर्दा यत्तिकै बस्न सकिएन। पुतली बजार नगरपालिकाको नगर प्रमुख तुलसीराम रेग्मीज्यूले अब तपाईँको सेवानिवृत्त जीवन नगरपालिकालाई दिनुहोस् र अरू विद्यालयमा पनि गएर तपाईँले आफ्नो अनुभवहरू कसरी शिक्षालाई राम्रो बनाउन सकिन्छ त्यो बारेमा साथीहरूसँग बसेर आफ्नो अनुभव सेयर गर्नुहोस् र एउटा चाहिँ नि कार्यदल बनाइदिन्छौँ, त्यो कार्यदलबाट तपाईँ चाहिँ अगाडि बढ्नुहोस् भनेको हुनाले मेरो संयोजकत्वमा अरू चारजना कर्मचारी साथीहरू हुनुहुन्छ, दुईजना शिक्षा शाखाको हुनुहुन्छ, एकजना इन्जिनियर हुनुहुन्छ, एकजना लेखा अधिकृत हुनुहुन्छ र हाम्रो पाँचजनाको टिम चाहिँ विद्यालयमा जान्छ र हाम्रो एउटा नारा छ शैक्षिक सुधारको लागि हाम्रो अभियान तपाईँको जिज्ञासा हाम्रो समाधान भन्ने एउटा नारा लिएर हामी विद्यालय विद्यालयमा पुग्छौं र वास्तवमा अहिले कस्तो भयो भनेदेखि विद्यालयमा टिचरहरूको पनि अलिकति मनोबललाई उकास्नुपर्ने, विद्यार्थीहरूलाई पनि अलिक पढाइतिर मोटिभेट गर्नुपर्ने, अभिभावकहरूसँग पनि बसेर छलफल गर्नुपर्ने अनि जनप्रतिनिधिज्यूहरूलाई पनि सँगै राखेर उहाँको आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर हामीले व्यापक रूपबाट चाहिँ छलफल गर्दै आएका छौं। विशेष गरिकन मैले प्रधान अध्यापकज्यूसँग बसेर प्रशासनिक र अन्य विद्यालयको भौतिक अवस्थाको बारेमा जानकारी लिन्छु। दुईजना शिक्षा शाखाका साथीहरू कक्षामा बसेर साथीहरूको क्लास हेरेर उहाँहरूलाई फिडब्याक दिने काम हुन्छ अनि एउटा इन्जिनियर साथी हुनुहुन्छ, उहाँले विद्यालयको भौतिक पक्षलाई निहाल्नुहुन्छ र एकजना लेखा अधिकृत हुनुहुन्छ, उहाँले लेखा प्रणाली किनभने अहिलेको हिसाब किताब विद्यालयमा अब धेरै विवादहरू आइराख्ने भएको हुनाले त्यो लेखालाई पनि चुस्त दुरुस्त पारदर्शी कसरी बनाउन सकिन्छ भनेर लेखापाललाई र प्रधान अध्यापकलाई सँगै राखेर उहाँले प्रशिक्षण गर्नुहुन्छ। हामी टिफिनभन्दा अगाडि यो काम गर्छौं। अब खाजा खाइसके पछाडि हाम्रो स्लाइड प्रेजेन्टेसन हुन्छ, अभिभावक कस्तो हुने, विद्यार्थी कस्तो हुने, शिक्षक कस्तो हुने, आम तपाईँको विद्यालय व्यवस्थापन समितिले कस्तो कस्तो भूमिका निर्वाह गर्नुपर्ने, सरकारवाला संघ संस्थाहरू जति पनि हुन्छ हाम्रो स्थानीय सरकारदेखि अहिले के गर्नुपर्ने भन्ने बारेमा हामी व्यापक रूपबाट त्यसमा छलफल गर्छौँ र एउटा निष्कर्ष निकाल्छौँ र भावी रणनीति बनाएर त्यो अनुसार साथीहरूलाई अगाडि बढ्न उहाँलाई एकदमै मोटिभेट गरेर योग साधना गराएर त्यही जति समय पुग्छ योग साधना गराएर साथीहरूलाई खुसी बनाएर हामी निस्कन्छौँ र हामी लगभग त्यो दिन त्यही बिताएका हुन्छौँ कि हामी स्कुल अनुगमन निरीक्षण भनेर यस्तो गयो, प्रधान अध्यापकसँग बस्यो, दुई चार कुरा गर्यो अनि त्यत्तिकै चाहिँ फर्केर चाहिँ हामी आउँदैनौँ र हामीले त्यहाँ गइसके पछाडि साथीहरूलाई उजाभान र अब अहिले अलिकति कस्तो छ भने जनप्रतिनिधि साथीहरू गुनासो आउँछ, जनप्रतिनिधिहरूले अलिक शिक्षकहरूलाई थोरै शिक्षकहरूको भावना सँग मेल नखाने गरेर कुराकानी व्यवहार गरेका घटनाहरू शिक्षकहरूलाई अलिकति डोमिनेट गरेका कुराहरू आउँछन्, त्यो त्यो विषयमा पनि हामी उहाँहरू सबैसँग बसेर गुरु यस्तो हो, गुरु यस्तो हुनुपर्छ, गुरुलाई सम्मान दिनु पर्यो, कि हाम्रो वैदिक हिन्दू सनातन धर्मले पनि गुरुलाई एउटा उच्च सम्मान दिएको छ। गुरु वर्मा, गुरु विष्णु, गुरु देव महेश्वर, गुरु साक्षात परम वर्मा तस्मै श्री गुरुवे नमः त्यो दिएको छ भने गुरु पनि त्यस्तै आचरणको हुनु पर्यो। र त्यो गुरु आफ्नो आचरणमा ठिक भइसके पछाडि अनि अरूबाट पनि हामीले त्यस्तै खालको सम्मान प्राप्त गर्छौं भनेर साथीहरूसँग बसेर यसरी फर्किन्छौं।
0: भनेपछि स्कूल विद्यालय अनुगमन निरीक्षण विद्यालयको भौतिक संरचना मात्रै आज हेर्ने होइन कि एकछिन बसेर होइन अथवा दिनभरि नै बसेर शिक्षकहरूको मनोबल, उहाँहरूको आत्मविश्वास, विद्यार्थीहरूको अवस्था पनि हामी निरीक्षण गर्छौँ
1: एकदम पुरै
0: हजुर। यो कसरी डेली हुन्छ कि साप्ताहिक गर्नु भएको छ कि अरू के कामहरू भएको छन् त यो शैक्षिक सुधार कार्यदलबाट?
1: यसमा खास गरिकन कस्तो छ भने हाम्रो शिक्षाको कामलाई कति पनि डिस्टर्ब नगरिकन शाखाबाट हुने कामहरूलाई प्रभावित नहुने गरेर एक दुईजना साथी शाखा रहनुहुन्छ, दुईजना साथी जानुहुन्छ र अनि त्यो जुन विषयसँग अब तपाईँको इन्जिनियरले इन्जिनियरिङ अथवा भौतिकतर्फको पाटो त्यसरी हेर्छौ र त्यो आलो पालो दिनदिनै हुँदैन, दिनदिनै हुँदैन, सबै मिलाउँछौँ तर जाँदा हामीले कसैलाई खबर नगरी जान्छौँ। हिँड्ने बेलामा त्यहाँको वडा अध्यक्षज्यूलाई र प्रधान अध्यापकलाई यही साथीहरूलाई बोलाइदिनुहोस् है भनेर हामी चाहिँ हिँड्छौँ, अरू बाहिर त्यस्तो हामीले केही गर्दैनौँ।
0: भनेपछि एकदमै प्रभावकारी त्यसको रिजल्ट चाहिँ कस्तो आइरहेको छ, कतिको प्रभावकारी भएको भएको
1: साथीहरूबाट सकारात्मक कुरा आएको छ। यस्ता खालका विद्यालय अनुगमन हुन्थे, अब त्यहाँ आउने हेरसारसँग चाहिने आउने कुरा गर्ने जाने हुन्थ्यो, यसरी आउनु भएको थियो भन्ने कुरो हुन्थ्यो, हामीले प्रत्यक्ष भेटेर त्यो हामीले केही कुरा हामीले सेयर गर्न पाउँछौँ। यो व्यापक रूपबाट तपाईँहरूले जुन चाहिने यो योजना लिएर आउनुभयो, अब त्यहाँ पनि कस्तो छ भने यसको टपिक चाहिँ शैक्षिक सुधारको लागि हाम्रो अभियान, तपाईँको जिज्ञासा हाम्रो सम्बन्ध, हामी बोल्दैनौँ, शिक्षकलाई के समस्या पर्यो, प्रधान अध्यापकलाई के समस्या पर्यो, विद्यालय व्यवस्थापन समितिलाई के समस्या पर्यो, उहाँका कुरा सुन्छौँ र अनि ती समाधानका उपायहरू हाम्रो अनुभवले दिएका उपायहरू बताउँछौँ।
0: हजुर हजुर, कति प्रभावकारी काम, त्यो एकदम गहिरिएर शिक्षाको भनौँ न एकदम गहिरो गरी मसिनो गरी त्यहाँभित्रका समस्याहरू बुझ्नु भएको छ कि सर? तपाईँको त्यो शैक्षिक जीवन लामो समयसम्म शिक्षा क्षेत्रमा तपाईँले व्यतीत गर्नुभयो होइन, त्यो हिसाबले पनि होला यो त्यहाँ चाहिँ पुतली बजार नगरपालिकामा शैक्षिक सुधार कार्यदल भनेर गठन गर्नुमा तपाईँकै योगदान छ
1: नगरपालिकाले। अब यो तपाईँको बाँकी जीवन जति छ, एउटा स्कुललाई त पुरा दिनुभयो, अरू स्कुलमा पनि तपाईँले दिनु पर्यो भनेको हुनाले अनि हामीले त्यसो भए यसो गरौँ न त, म एक्लै जाने कुरा भएन, मलाई यति यति साथी चाहियो र हामी यसरी काम गर्छौँ भनेर मैले उहाँलाई एउटा चाहिँ प्रस्तावना पेश गरेँ। प्रस्तावना पेश गरेपछि अनि कार्यपालिका बैठकले त्यसलाई पास गरिदिनु भयो, त्यो बैठकमा मेरा योजना उहाँहरूलाई सबै कुरा सुनाए, सबैले चाहिने हुन्छ भनेपछि अनि हामी चाहिँ मुभ गरेका छौँ।
0: हजुर, अहिले तपाईँको अनुभवमा सर, पहिला विद्यालयमै गएर काम गर्नुभयो होइन, त्यो विद्यालयलाई कसरी मैले उत्कृष्ट नमुना बनाऊ भनेर लागि पर्नुभयो, दिन रात मन वचन कर्मले लागि पर्नुभयो सर, अहिले हेर्दाखेरि त्यो अनुगमनमा पनि जानुभएको छ होइन, त्यो हेर्दाखेरि के भन्छ सर, अनुभवले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिको भूमिका चाहिँ कस्तो हुनुपर्छ सर, कस्तो देख्नुभयो?
1: कस्तो राम्रो प्रश्न गर्नुभयो। पहिला कुरो जे भए पनि शिक्षक नै हो, शिक्षक त्यस पछाडि त्यो विद्यालयको प्रधान अध्यापक हो। हामीले सही किसिमबाट काम गर्न सक्यौँ भने, किनभने प्रधान अध्यापक त त्यो कन्डक्टर हो नि त, त्यो स्कुललाई पुरा गुडाउनु पर्यो नि त, त्यसको अर्को हुनाले एउटा प्रधान अध्यापकले मात्रै गर्ने त केही होइन।

0: त्यो भित्रको चाहिँ मेसिनेरी चलाउनु पर्यो. त्यसको लागि शिक्षकहरूलाई विश्वासमा लिएर शिक्षक पनि मेरो पेसा यस्तो हो भनेर समर्पित भएर लाग्नुपर्छ. यो समर्पणको कमी देख्छु होइन, किनभने एउटा आमाको काठ छुटाएर ल्याएको सानो बच्चा जुन चोटि बोली बोल्दैछ त्यसको हात समातेर भोलि यो मुलुकको सुयोग्य नागरिक बनाउने मेरो काँधमा ठुलो जिम्मेवारी छ भनेर टिचरले त्यसरी सोधिदिनु भयो भने राम्रो भयो. यसलाई मैले ठुलो मान्छे बनाउने यो भन्नुभयो भने होइन होइन, अब यो पढाउन आएको हो, मेरो ड्युटी हो, घन्टी लाग्छ जान्छु अनि आउँछु, 10 to 4 हो भन्ने खालको मानसिकता मेरो जागिरी मानसिकता हो, मलाई त थाहै हो, मैले जसो गरे नि हुन्छ भन्ने भयो भने त्यहाँ बिग्रियो. त्यसो हुँदा शिक्षक के हुनुपर्छ, समर्पित भएर लाग्नु पर्यो पेसाप्रति. एक दोस्रो कुरो, विद्यार्थी लगनशील हुनु पर्यो. मैले पढ्नुपर्छ, मैले घरको काम गर्नुपर्छ, अन्य कुराहरू पनि मैले गर्नुपर्छ भनेर उसले पनि लगनशील भयो. र त्यो लगनशील बनाउनको लागि पनि उसलाई उत्प्रेरणा जगाउने काम चाहिँ शिक्षकको हो. किनभने अहिलेको समय भनेको बच्चालाई माया दिएर उत्प्रेरणा जगाएर खोजमूलक तरिकाबाट सिकाउने तरिका हो. हाम्रो पालामा त झोलाभरी किताब बोकेर गइन्थ्यो, गुरुले कुट्नुहुन्थ्यो, घोकाउनुहुन्थ्यो, होमवर्क नगरी गाली गर्नुहुन्थ्यो, ड्रेस नलाए गाली गर्नुहुन्थ्यो. अहिले चाहिने त्यो प्रवृत्ति छ, तर पनि अहिले किताब पढ्नुभन्दा पनि शिक्षकहरूले के गर्नुपर्छ त भन्दा बच्चालाई पढ्नु पर्यो. कुन परिवेशको छ, बुवा आमा घरमा हुनुहुन्छ हुनुहुन्न, यिनको आर्थिक अवस्था के छ. एउटै क्लासमा पढाएको विद्यार्थी नि कोही असाध्य राम्रो, कोही मध्यम खाले, कोही जति पढाए पनि हुँदैन भन्नुहुन्छ नि, अनि उसलाई एक अरू पिट्नुहुन्छ, गाली गर्नुहुन्छ. तर वास्तवमा उसको अवस्था के हुन सक्छ, उसको बुवा नहुन सक्छ, आमा नहुन सक्छ, बुवा आमा घरमा कल झगडा गरेको हुनसक्छ, हरेक कुराले त्यो बच्चालाई चाहिँ असर पार्ने हुनाले सोसियो इकोनोमिक अवस्थाले पनि. किन एउटा साथीले राम्रो कलम लिएर आउँछ, कापी लिएर आउँछ, उसँग छैन, उसले राम्रो चिज खान्छ, उसँग पैसा छैन, आदि कुराहरू हुन्छ नि त. त्यसो भएको हुनाले शिक्षकले बच्चाको मनोभावना बुझेर उसको फ्यामिलीलाई बुझेर पढाइदियो भनेदेखि राम्रो हुन्छ. र विद्यार्थी पनि के हुन्छ, विद्यार्थीलाई चाहिँ लगनशील बनाउने चाहिँ जिम्मेवारी पनि हामी शिक्षकको हो. किनभने हामी त ढिलो आए पनि पिट्दिने, ड्रेस नलाए पनि पिट्दिने, होमवर्क नगरे पनि पिट्दिने, त्यो छ नि त. तर त्यो कहिले पनि त्यस्तो गर्न चाहिँ हुँदैन, उसलाई बुझ्नु पर्यो किन यो बच्चा ढिलो आयो. त्यो कुरा अहिले अब सोसियल मिडियामा यस्ता खालका असाध्यै मर्मस्पर्शी भिडियोहरू पनि छन् कि. मैले त्यही भिडियोहरू पनि कतिपय ठाउँमा देखाउँछु, सर म्याडमहरू चाहिँ कतिपय रुनुहुन्छ भने त्यस्तो छ. अब मैले तपाईँले भन्दै हुनुहुन्थ्यो, अब मैले शिक्षकको कुरा गरेँ, विद्यार्थीको कुरा गरेँ, अभिभावक सचेत हुनु पर्यो. स्कुल पठाइदिएछु भनेर मात्रै हुँदैन, टाइममा स्कुल गई गएन, घरमा समयमा आउँछ आउँदैन, कस्तो साथीसँग यसको सङ्गत छ होइन. र अभिभावक समय समयमा विद्यालयमा गएर आफ्नो बाबु नानीको पढाइको बारेमा उहाँले हेर्सरलाई भेट्ने, विशेष शिक्षकहरूलाई भेटेर भजगच्याउनु, त्यो बच्चा सबै माथि छ हेर्नुहोस् मेरो अनुभवमा. अब यो सामुदायिक स्कुलमा त कस्तो छ भन्नु होला भने अभिभावकहरू त्यति आउनुहुन्न कि, तर बोलाउँदाको समयमा आउने छड्के चेक जाँच गर्ने गर्दा त्यहाँ सर म्याडमहरूलाई पनि सजिलो हुन्छ र उहाँको बच्चा पनि मेरो ठिक छ कि छैन भन्नेको थाहा हुन्छ. कस्तो सङ्गतले चाहिँ नि सङ्गतवालासँग हिँडेको छ भन्ने खालको पनि अभिभावकले चाहिँ जानकारी राख्नुपर्छ नि त. अब तपाईँको झिँगाको सङ्गत गर्यो भने त्यस्तै झिँगा जस्तै फोहोरतिर जाने हो, माउरीको सङ्गत गर्यो भने फुलतिर जाने हो. त्यहीँ पनि राम्रा नराम्रा विद्यार्थीहरू छन्, ती राम्रा नराम्रा विद्यार्थीहरू मध्येमा राम्रो खालको विद्यार्थी, पढ्ने खालको विद्यार्थी सँग सङ्गत गर्यो भने उसको ऊ पनि राम्रै बन्छ. त्यहीँ खराब खालका विद्यार्थीहरू पनि पक्कै पनि छन् नि त. हामीले त एउटै बास्केटभित्र यो धनीको, यो गरिबको, यो किसानको, यो मजदुरको भन्ने कुरो त आएन, एउटै बास्केटमा राखेर सबैलाई समान व्यवहार गरेर बराबर माया गरेर चाहिँ लैजाने. यदि अभिभावकले त्यसमा चासो दिनुभयो भने बच्चाको पढाइ राम्रो भयो. र विद्यालय व्यवस्थापन समिति चाहिँ नि जिम्मेवार बन्नु पर्यो, किनभने अब त्यो शिक्षा नियमावलीमा उहाँलाई जुन जिम्मेवारी तोकिएको छ त्यो अनुसारको जिम्मेवारी मैले पूरा गरेको देख्दिनँ. किनभनेदेखि कतिपयलाई त त्यो शिक्षा नियमावलीको बारेमा थाहै छैन, ल तिमी भइदेऊ भने भइदिएको. कतिपय ठाउँमा तपाईँको अब राजनीतिक हिसाब दलले पनि भाग बन्नाको हो, अनि त्यहाँ गइसके पछाडि आफ्नो काम के हो, कर्तव्य के हो होइन भन्ने कुरा चाहिँ नि मैले बुझेको बुझिदिनुपर्छ भन्छु होइन. धेरैजसो ठाउँमा त्यो अलिकति विवाद आउने, अब एउटा इन्ट्रेस्टले मान्छे त्यहाँ छिर्यो, मैले कसैलाई जागिर पाउनु छ, यहाँ केही काम गर्नु छ, अहिले कुरा गर्नु छ भनेर चाहिँ नि यदि त्यो मानस पटलमा राखेर विद्यालय व्यवस्थापन समिति चल्यो भने स्कुल चलेन। म एउटा विद्यालय यो मन्दिरमा छिरेँ, यहाँ मैले यहाँको हेड सरलाई सहयोग गर्ने हो, यहाँका शिक्षकलाई सहयोग गर्ने हो, यहाँको बाबु नानीका मर्का बुझ्ने हो, विद्यालय व्यवस्थापन के कुराको कमी छ भन्ने कुरा यदि उहाँहरूले चाहिँ बुझेर त्यो व्यवस्थापनतर्फ लाग्नुभयो भने पक्का पनि राम्रो हुन्छ, र त्यतातिर चाहिँ धेरैको ध्यान चाहिँ जाँदैन।
1: तर हामीले जति सोचेका छौँ विद्यालय समिति, विद्यालय व्यवस्थापन समिति त्यो निष्पक्ष बनाउन सकेका छौँ त
0: छैन, हुनुपर्छ
1: हुनुपर्छ।
0: त्यहाँभित्र छिरेपछि कुनै पनि दलको चाहिँ कलर देखिनु हुँदैन, त्यो चाहे त्यो हेडमास्टर होस्, चाहे त्यो शिक्षक होस्, चाहे चाहिँ विद्यालय व्यवस्थापन।
1: अझै पनि राजनीतिक आस्थाकै आधारमा शिक्षकहरू सरुवा गर्ने होइन, यता ल्याउने उता लाने होइन, प्रधान अध्यापकको जिम्मेवारी दिने अझै पनि छ,
0: हजुर
1: यो चाहिँ विडम्बना नै हो,
0: विडम्बना नै
1: हजुर। त्यो सँगसँगै सरकारवाला अथवा राज्यको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
0: अब राज्यले अहिले त अब तपाईँको 12 पढाइ स्थानीय सरकारलाई दिइसके पछाडि यो एउटा स्थानीय सरकारको लागि महत्वपूर्ण पात्र पनि हो, आफ्नो कन्टेक्स्ट अनुसारको परिवेश अनुसारको पाठ्यक्रम बनाएर यदि लागू गर्न सकियो भने त्यो हुन्छ। जस्तो कि अब अहिले मैले देखेको के छ भने शिक्षामा लगानीकै अभाव छ, लगानी किनभने शिक्षा एउटा प्रणाली हो, यसलाई चाहिँ नि मैले आइपिओ भन्छु, आई भनेको इनपुट हो, लगानी हो, अनि पी भनेको प्रक्रिया हो, प्रोसेस हो, ओ भनेको चाहिँ नि त्यसको चाहिँ आउटपुट हो, प्रतिफल हो, नतिजा हो। राम्रो लगानी छ, त्यो चलाउने मान्छे जुन अपरेटर हो, प्रधान अध्यापक, त्यहाँको विद्यालय व्यवस्थापन समिति, शिक्षक सबै मिलेर राम्रोसँग चल्यो, अवश्य पनि त्यसको आउटपुट के आउँछ? राम्रो आउँछ। अनि हामीले चाहिँ के गर्छौँ भन्दा विश्वास चाहिँ कमाउन सक्छौँ, र त्यो लगानीको अभाव देख्छु। अब स्थानीय सरकारले पनि कुरा सक्दैन, हिजो सङ्घीय सरकारको नेतृत्वमा हुँदाखेरि पनि यस्तै गाह्रो हुन्थ्यो, बजेट थोरै आउँछ अनि त्यो के छ भन्दाखेरि परिहाल्यो मकै सरे जस्तो यता न उतिको हुने कि। अहिलेको परिवेश अनुसार शिक्षालाई प्रविधिसँग जोड्न पर्यो, अब त्यहाँ त स्मार्ट बोर्डहरू, इन्टरेक्टिभ बोर्डहरू जोड्न पर्यो, कम्प्युटरहरू राखिदिनु पर्यो होइन, यो कुरा त गर्नु पर्यो नि। यति तपाईँसँग मैले भने एउटा शाखामा कर्मचारी छ भने ल्यापटप पनि हुन्छ, उहाँलाई कम्प्युटर पनि हुन्छ, शिक्षकलाई चाहिँदैन? शिक्षकले किनेर लाने हो भने राज्यले भन्नु पर्यो कि मेरो आफै किन भनेर व्यवस्थापन त गरिदिनु पर्यो नि त। आज हामी सामुदायिक र संस्थागतको बिचको खाडल यही त हो नि, उहाँहरूले आवश्यकता अनुसारको लगानी गर्नु भएको छ, त्यही खालको प्रतिफल दिनुहुन्छ, त्यही खालको उहाँले अपरेसन अपरेटिङ गरिराख्नु भएको छ। हामी कहाँ के छैन? लगानी छैन, लगानी नभएपछि त्यसको राम्रोसँग अपरेसन गर्न सकिएन, अपरेसन गर्न नसकेपछि के आएन? नतिजा आएन। त्यसो भन्दा रिक्सले चलाउने हो नि त, जसले रिक्सले स्कुल चलायो, जे होला होला, जस्तो पर्ला म सहन्छु भनेर गयो भने त्यो स्कुल अगाडि बढेको छ। धेरै ठाउँमा प्रधान अध्यापक साथीहरूले बाह्य स्रोतबाट रकम खोजेर ल्याएर विद्यालय अगाडि बढाएको देख्छु, र मैले गरेको पनि त्यही हो। तर अहिले मलाई कस्तो लाग्छ भने घरिघरि दुःख लाग्छ कि किन काम गर्यो, राम्रो गर्यो गर्दै हो, अनि त्यहाँ खुट्टा तानेर आलोचना गर्ने, त्यसलाई बिगार्ने, भत्काउने मान्छे हाम्रै समाजमा भएको। यो हाम्रो समाज बिग्रेको कारण त्यस्तो हो, किन हामी नेपाली त एकदम भाग्यवानी नि, अर्काको कुरा काटेर खान पाइने, बाबुआमाले गरिदिएपछि घरको एक दुईजनाले गरेपछि अरू सबै बसेर खान पाइने, सबै फुर्सदिनु। जब मान्छे फुर्सदिनु भएपछि उसले के गर्छ त भन्दा यस्तै यस्तै नचाहिने फन्टुस कुराहरू गरेर समाजलाई चाहिँ भनाउने बिगार्ने काम गर्छ यो। किनभने विदेशमा यस्तो छैन कि, 80 पुग्न लागेका बुढाबुढीले नि सकेसम्म खुट्टो चलेसम्म एउटा काम गरे, आफ्नो खुट्टा आफै उभिएर खासहरूको मुलुक बनेको छ। यहाँ त तपाईँको एउटाको पाखुरामा 5-10 चाहिने जान पालिनु पर्ने अवस्था छ, हाम्रो विडम्बना यो छ। र यो राज्यको कुरा के हो भन्नुहोला भने नेपालको कन्टेक्स्ट अनुसार हिमाल पहाड तराईलाई सुहाउने गरेर करिकुलम आउनुपर्छ, शिक्षा नीति आउनुपर्छ। जस्तो कि पहाड़ी क्षेत्र में पहाड़ को विकास को संभावना हम के भाई तक पर्यटन को संभावना भो जड़ीबुटी भो है हमारा ये छहरी खोला खोला प्रशस्त मात्रा में विद्युत निकाल्नु पर्यो, अरबले तेल बेच्यो हामीले के बेच्ने हामीले त यस्तै खालका चिजहरू बेच्ने हो नि त हाम्रो पानी बेच्ने हिमालको चिसो पानी त्यो बेच्न सक्नु पर्यो राज्यसँग त्यो खालको एउटा नीति आउनु पर्यो त्यस्तै खालको बाबु नानीहरूलाई चाहिँ पढाउनु पर्यो स्कुलिङ गर्नु पर्यो र राम्रो हुन्छ अब पहाडमा के छ अब हिमाली क्षेत्रमा कुन खालको फलफुल हुने हो पहाड़ी क्षेत्र में कुन खाल फलफूल होने हमी कृषि प्रधान देश भाव कृषि तीर ठैक्क अभिभावक के भन्न नजाओ नजाओ नजाओ तरकारी बारी में नजाओ खेत में नजाओ कि मटो
1: लटो
0: नसरी विदेश में तब को मटोस बच्चा खेला बालुआस खेला हर एक एक्टिविटी में भोलि उसे स्ट्रगल करूर्ने क्या बच्चा देखि उसे स्ट्रगल कर हमी तो न हम बच्चा करेसा बारी में जान हम बच्चा तब को खेतमा जान्छ न हाम्रो बच्चाले चिया पकाउँछ न हाम्रो बच्चाले तपाईँको कपडा धुन्छ वा कसरी मान्छे सोसलाइजेसन तसर्थ मान्छेले त्यो बच्चालाई समाजमा घुलमिल हुनको लागि सामाजिक हरेक कुरामा बच्चालाई इन्भल्भ गर्छु व्यवहारमा लाने मृत्यु संस्कार पनि देखाइदिने होइन हरेक एक्टिभिटी समाजमा जति हुन्छन् नि त्यो भयो भने उसले समाजबाट पनि सिक्छ कि र अहिलेको बच्चा कस्तो छ भने असाध्यै ट्यालेन्ट छ तर उसले के चाहन्छ भन्दा प्रविधि चाहन्छ र हामीसँग अहिले पनि झोलाभरि किताब बोकेर जाने र हातले लेखेर पढ्ने छ अबको जमाना भनेको तपाईँको यो पेपर पेन्सिल लेस जमाना राज्यले चाह्यो भने के सक्दैन आँट हुनु पर्यो नि सबभन्दा पहिलो प्राथमिकता भनेको मुलुकको लागि स्वास्थ्य हामी स्वास्थ्य नरहे चाहिँ केही गर्न सक्दैनौँ स्वास्थ्य पछि शिक्षा आफ्नो मुलुकलाई सुहाउने शिक्षा कस्तो हो भन्ने बारेमा नीति निर्माणकर्ताले चाहिँ योजना बनाउनु पर्यो त्यस पछाडि बल्ल रोजगारीका अवसरहरू आउँछन् मान्छेमा एक खालको प्रवृत्ति छ अब बाहिरै बाहिरै बाहिरै बाहिरै यहाँ सम्भावना छैन किन छैन सम्भावना गर्न पर्यो नि विदेश गएर भाँडा धुनेले यहाँ धोयो भन्न विदेश गएर अरू कहाँ चाहिँ काम गर्ने आफ्नै घरको चाहिँ जमिन जग्गा हेरेर त्यो अनुसारको व्यवसाय गर्न सकिन्न तपाईँको फलफुल खेती पशुपालन हरेक काम गर्न सकिन्छ नि त अनि हामी नगर्ने अनि विदेशबाट आयो विदेशतिर चाहिँ पैसा गयो भनेर हुन्छ त्यसो राज्यको त्यो नीति हुनु पर्यो हाम्रो मेन कुरा हामी नीतिमै अल्मलिरहेछौँ कि यहाँनिर
1: कता कता नीति सँगसँगै हामी हरेक कुरामाथि सर जस्तै तपाईँ हाम्रो हुर्काइके बस खुल्ला आकाश मुनि स्वतन्त्र रूपले होइन अहिलेको बच्चाहरू एउटा बन्धनमा जस्तो होइन एउटा घरबाट अर्को घर
0: जाने
1: अनि साथीभाइ पनि त्यो वरिपरिको साथी नै छैन उसले नजिकको व्यक्ति नै चिन्दैन
0: मान्छे घर आयो भने आउनुहोस् बस्नुहोस् चकटी दिने गुन्द्री दिने सोफा राख्ने कहाँ हो त्यो जान्दैन पानी पिउनुहुन्छ तपाईँ प्यास लाग्छ छैन यस्तो हो नि त हामी हिजो अतिथि देवो भव भनेका थियौँ होइन अहिले हाम्रा घर आएको छ कुकुरदेखि सावधान कोही नआउ है हाम्रा घर यहाँ त डरलाग्दो कुकुर छ भोटै कुकुर पालिया त्यस्तो पहिला के हुनुहुन्थ्यो आमाले बाँडेर खानुपर्छ है बाबु भनेर भन्नुहुन्छ अहिले तिमी खाऊ ल है तिमी मात्रै खाऊ हो
1: यो के सर जस्तै त्यो खुल्ला आकाश मुनि हिँड्दाखेरि त्यो सिर्जना पनि प्रस्फुटन हुँदो रहेछ कि तपाईँ हामी बारी कान्ला गर्दै खाली खुट्टा
0: अहिले नेचरसँग भेटेको हजुर तपाईँले खाली खुट्टा भन्नुभयो नि ओहो यो खाली खुट्टामा हाम्रो खुट्टाको पैतालामा त हाम्रो शरीरको इन्टरनल सिस्टमको एकुप्रेसरका पोइन्टहरू रहेछन् त्यो योगसँग जोडौँला हामी होइन खाली खुट्टा हिँड्दा त्यो तपाईँको सानसाना गिटी बालुवा काँडो सबैले त्यहाँ घोज्दै जाँदा एकुप्रेसर हुँदो रहेछ कि हाम्रो इन्टरनल सिस्टमहरू सबै एक्टिभेट हुँदो रहेछ अहिले मान्छेले के गर्न जान्यो मोबाइल चार्ज गर्न जान्यो तर शरीर चार्ज गर्न जानेन शरीर चार्ज गर्ने भनेको चाहिँ योग गर्ने हो पानी पिउने मात्रै पनि शरीर चार्ज
1: हुन्छ तर यो ठ्याक्कै योगसँग पनि जोड्नु भयो म आउँदै पनि थिएँ हुन त यो शिक्षा विषय पनि शिक्षासँग सम्बन्धित विषय दिनभरि गफ गरे पनि सकिँदैन योग पनि फेरि त्यस्तै विषय छ थोरै समयको पाबन्दी छ तर जोड्ने कोसिस गर्छु किनकि सरको त्यो ऊर्जाशील जीवन होइन यो रिटायर्ड लाइफपछि पनि केही न केही गर्नुपर्छ भन्ने खालको त्यो सकारात्मक सोच ऊर्जा साँच्चै नै योगले नै दिएको होला अहिलेको यो समयमा चाहिँ सर योग अहिले व्यस्त जीवन छ यो योग चाहिँ किन अपरिहार्य छ
0: असाध्यै राम्रो प्रश्न हजुरले जोड्नुभयो मान्छेले बिहानदेखि बेलुकासम्म

0: अनि यसलाई कसरी तल पारौँ भनेर समाजका केही मान्छेहरू लाग्छन्। सबभन्दा विडम्बना दुःखको कुरा यो, त्यसैले योग गर्नुपर्छ। योगले यो चञ्चल मनलाई स्थिर बनाउँछ, भोक लाग्ने बनाउँछ, निन्द्रा लाग्ने बनाउँछ, चिन्ताबाट मुक्त गराउँछ। त्यसर्थ योग अपरिहार्य छ। वास्तवमा योग भनेको जोड हो र धार्मिक रूपबाट हेर्दाखेरि यो आत्मालाई परमात्मासँग, हाम्रा ऋषिमुनिहरूले आफ्नो मनलाई भगवानसँग जोड्नको लागि ध्यान गरेर बस्नुहुन्थ्यो, योग गर्नुहुन्थ्यो। तर अहिले हामी के गर्दैछौँ त भन्दा, योगलाई कहाँ जोड्दैछौँ त भन्दा, स्वस्थ जीवनशैलीमा जोड्दैछौँ। र वास्तवमा अब यो अहिले अब हाम्रो समाजमा राज्यको तर्फबाट स्थानीय सरकार भनौँ, प्रदेश सरकार, सङ्घीय सरकारले पनि योगहरू भनौँ न पतञ्जलि योग, अब जीवन विज्ञानका योग साधनाहरू, जीवन विज्ञान प्रयोगशालाको माध्यमबाट हरेक प्रकारका योग गुरुहरूबाट, सन्त महन्तबाट योगका कार्यक्रमहरू अगाडि चलिरहेका छन्। र धेरै पहिला हो म पतञ्जलि योगसँग जोडिएँ, र विशेष गरिकन हाम्रो स्याङ्जाको आचार्य बालकृष्णजी जो रामदेव बाबासँग निकट भएको नाताले र हामी त्यतातिर लाग्यौँ र योग स्याङ्जालाई एउटा योगमय स्याङ्जा बनाइएको विगत छ। पछिल्लो समयमा यो चाहिँ कमी आएको छ र यसलाई अब म आफूले त निरन्तर रूपमा गर्छु र त्यो करिकुलममा पनि हुनुपर्छ भनेर मागे अनुसार राज्यले पनि राख्यो, करिकुलममा छ। तर योगको बारेमा चाहिँ धेरै जसो स्कुलमा चाहिँ पढाइ हुँदैन। कपालभाति भनेको के हो, अनुलोम विलोम भनेको के हो, आसन भनेको के हो, प्राणायाम भनेको के हो, होइन, मुद्रा भनेको के हो, आदि कुराहरूको बारेमा किताबमै छ तर शिक्षकलाई ज्ञान छैन। म के भन्छु भने त्यो विषयमा पनि कमसेकम एउटा एउटा प्रशिक्षक ल्याएर हुन्छ, एउटा स्कुलबाट मौका आउँदा दिने एउटा टिचरलाई चाहिँ तपाईँको तालिममा पठाइदियो, 7 दिनको तालिम गर्नुभयो भने र 15 दिनको तालिम गर्नुभयो भने कमसेकम पनि उहाँले 60 प्याकेज सिक्नुहुन्छ। 60 प्याकेज भनेको तपाईँको 2 घन्टामा सिकाउन सकिन्छ। त्यति भयो भने उसको जीवन पूर्ण हुन्छ, मान्छे निरोगी हुन्छ।
1: यो हामीले झट्ट हेर्दाखेरि सर, योगले चाहिँ शरीरलाई मात्रै पक्कै पनि जोड्दैन, त्यहाँ मानसिक र आध्यात्मिक पक्ष पनि जोड्दैन, यसको प्रभाव चाहिँ कस्तो रहन्छ?
0: शारीरिक, मानसिक, संवेगात्मक सबै अङ्गहरूलाई सन्तुलनमा राख्ने काम योगको हो। खाना खानु त हुन्छ नि, तर तपाईँलाई निन्द्रा परेन, तपाईँलाई एकदम छटपटी चल्यो, तपाईँ एकदम तनावमा रहनुभयो, कता जाम के गर्नु, अहिले धेरै सुसाइडका घटनाहरू देखिन्छन् नि, यही त हो नि। मान्छेले आफ्नो मनलाई के गर्न सक्दैन, कन्ट्रोल गर्न सक्दैन। सबभन्दा ठुलो कुरो आफ्नो मनलाई हो। अब अरूले त्यो खाछ, मैले पनि खाम, मैले खानै पर्छ भन्ने छैन नि, आफ्नो मनलाई कन्ट्रोल गर्नु पर्यो नि त। यस्ता खालका सबै कुरा शरीर, यो भनेको वास्तवमा मैले बुझेको कुरा, शरीरलाई चाहिँ सन्तुलन राख्ने कुरा हो। अब यसमा खास गरिकन अब त्यहाँ योगका किताबहरूमा देख्न सकिन्छ, योग चाहिँ 4 प्रकारको छ, मन्त्र योग, लय योग, राजयोग। मन्त्र योग, हामी बिहानै उठेर नुहाइरहेको छौँ, हाम्रो जुन हिन्दू धर्म हो यसमा चाहिँ जति हाम्रा गुरुहरूले बिहान उठेर गायत्री मन्त्र भन्नुहुन्छ नि, त्यो पनि एउटा योग हो। ओम भूर्भुवः स्वः

नया कति सुन्दर छ यो भित्रको भाव यति हृदय स्पर्शी छ नि यति शक्तिशाली छ नि यो एउटा शक्तिशाली मन्त्र हो यस्तो मन्त्र पनि एउटा योग हो यसले पनि हाम्रो शरीरलाई के गर्छ त भन्दा सन्तुलन राख्नमा चाहिँ मद्दत गर्छ अब त्यस पछाडि लय योग भनेको छ लय भनेको गीत हो हामी विभिन्न खालका गीतहरू गाउँछौँ भगवान्सँग जोडिएका गीतहरू गाउँछौँ त्यसले एकैछिनलाई मनलाई कस्तो शान्त बनाउँछ लय लय आउँछ हामी गीतहरू गाइन्छ हरेक गीतले गीत गाएको बेलामा जस्तै सुकै दुःख पीडा पनि हामीले बुझ्छौँ

जस्तो कस्तो छ यो एउटा चाहिँ लय हामी लययोग छ. अब राजयोग भनेको छ अब जबकि हाम्रो यो ब्रह्मकुमारीश्वरी विश्वविद्यालयमा त्यहाँका चाहिने अब साधकहरू हुनुहुन्छ भाइ बहिनीहरू उहाँहरूले आफ्नो चाहिने त्यो

0: परीक्षालाई भनौँ, उहाँको विश्वविद्यालयमा सबैलाई जम्मा गरेर बडो मन्त्रमुक्त ध्वन लगाएर ध्यान दिएर सकारात्मक कुराहरू विकास गरेर त्यो खालको एउटा चाहिँ नि राजयोग, वास्तवमा यो राजाले ठुडा बडाले गर्ने योग, योग राजयोग। र अब अर्को आयो हठयोगको कुरा छ, जुन पतञ्जली ऋषिले प्रतिपादन गर्नुभएको र पछि रामदेव बाबाले यसलाई यो चाहिने तपाईँको सामाजिक सञ्जाल भनौँ मिडियामा ल्याएर यसलाई विश्वव्यापीकरण गर्नुभयो र उहाँसँगै जोडिएर आचार्य बालकृष्णले औषधिको बारेमा कुरा गर्नुभयो। र यसमा के छ भने हाम्रो यो शास्त्रमा के भनेको छ भने अमन्तरम अक्षरम नास्ति नास्ति मूल मनोषधम अयोग्य पुरुष नास्ति यो जगत अथवा मन्तर नभएको अक्षर छैन, सबै अक्षरबाट मन्तर छ। औषधि नभएको कुनै पनि वनस्पति छैन, सबै वनस्पतिको औषधि छ। कोही पनि मान्छे अयोग्य छैन, सबै योग्य छ, तर यसलाई योजना बनाउने प्रयोग गर्ने जान्ने सुन्ने मान्छेको कमी छ। हो त्यो जान्ने सुन्ने मान्छे भनेको अहिलेको हो त भन्दा हाम्रो आचार्य बालकृष्ण हो। भने बाबा रामदेवजी के गर्नुहुन्छ त, शरीरलाई चाहिँ मर्काएर घुमाएर बङ्ग्याएर टेढेमेढो बनाएर उफारेर हरेक खालका कष्टकर शरीरलाई दुःख दिएर, तर उहाँले के गर्नुहुन्छ योग गर्नुहुन्छ, त्यो हट योग हो। हट के गर्छु भनेर चाहिँ गर्ने योग हो। त्यसले शरीरलाई के गर्छ त भन्दा पूर्ण रूपमा स्वस्थ बनाउँछ। हिजो यतिको अस्पताल थिएन, हिजो त्यही जडीबुटीको आधारमा, त्यही योग ध्यानको आधारमा
1: हाम्रा क्रियाकलाप नै योगमय थिए,
0: सबै सबै योगमय थिए।
1: हामीले भान्सामा खानेदेखि लिएर घिर्नेदेखि लिएर खेतबारी करिसाबारीमा गर्ने कामहरू होइन, सबै योग
0: खाली खुट्टा गएर खाऊ, भान्सामा गएर खाऊ,
1: स्नान गरेर
0: खाऊ वा सम्झने हो भने। र अर्को कुरा मैले के भने, यो जुन पतञ्जलिको योग छ द्याट इज रियली साइन्स मैले पाएको, किन म प्रशिक्षक भनेर त्यस्तो प्रशिक्षकै त नभनौ, तर म यो जुन 60 आइटमको जुन चाहिने प्याकेज छ त्यो प्याकेज मैले 2-3 पटकसम्म हरिद्वार गएर सिकेको हुँ। 2 घण्टा समयमा दिएर गयो भनेदेखि त्यहाँभित्र धेरै कुराहरू पर्छन्, तपाईँको आसन पर्छ, प्राणायाम पर्छ, होइन त्यस पछाडि मुद्रा पर्छ, यी सबै कुराहरू गर्दै जाँदाखेरि शरीरले केही नभए पनि म यो यो प्रसङ्ग बस आएको बेलामा म यो हाम्रो अहिले प्रत्यक्ष लाइभ सुनिराख्नुभएका सम्पूर्ण महानुभावहरूलाई बिहान सबैले उठेर अरू केही नभए पनि योगमा जोडिनुहोस्, किनभने अहिलेको सोसियल मिडिया युट्युबमा जेमा पनि योगहरू पाइन्छ। र यहाँ उठेर बिहान सबैले उठ्यो, 2 गिलास मनतातो पानी पिउने नुहाइ धुवाई गरिसके पछाडि, अनि त्यो सँगै लसुन खाने 2 पोटी, त्यसले चाहिँ एन्टिबायोटिकको काम गर्छ, शरीरको लागि धेरै राम्रो काम गर्छ, अनि आफूलाई उपयुक्त हुने वस्त्र लगाएर योगमा जोडिएर कमसेकम पनि त्यति गर्यौँ भने हामी स्वस्थ रहन्छौँ, हाम्रो दिनचर्या राम्रो हुन्छ, दिनमा कुनै खालको त्यस्तो अप्ठ्यारो परिस्थितिसँग जुझ्न परे पनि हामी सहज ढङ्गले जुझ्न सक्छौँ। त्यसको साथसाथमा अर्को हाम्रो खानपान आरबीआरको कुरा पनि छ, किनभने एउटा गुरु चेलाको प्रसङ्गलाई यहाँ जोड्न चाहन्छु। एउटा चेलाले आफ्नो गुरुसँग सोध्नुभयो यही प्रसङ्गमा, गुरु कस्तो खाने भन्दा गुरुले भन्नुभयो हितभोक मितभोक ऋतभोक, शिष्यले बुझ्नु भएन। अब फेरि त्यो जमानामा गुरुसँग के हो कसो भने सोध्ने पनि धेरै टाढा कुरो हुन्थ्यो नि त, किनभने गुरुदेखि धेरै टाढा बस्नुपर्ने, त्यहाँ चाहिँ धेरै अनुशासनमा बस्नुपर्ने कुरा थियो। त्यो के भन्नुभयो होला, उहाँलाई धेरै कौतुल त आयो, अनि पछि उहाँले चाहिँ सोध्नुभयो गुरु मैले बुझिनँ यति कुरो तिमीले पहिल्यै सोध्नु पर्थ्यो नि भनेर गुरुले भन्नुभयो। हित भनेको हितकारी चिज खाऊ, जुन चिज खाएर तिमीलाई हित गर्छ त्यो खाऊ। मृत्यु भनेको ठिक्क मात्रामा खाऊ, हामी नेपालीको बानी त फेरि पायो भने अलकत्र पनि खाने भन्छ नि त, ठिक्क मात्रा भनेको आधा पेट खाद्यान्न खाऊ, अरू आधा पेट आधाको फेरि आधा ग्यासको लागि राख, पानीको लागि राख खाऊ। ऋतु भनेको ऋतुमा जे फलेको छ, धरतीले जे उब्जाउनुहुन्छ त्यो सबै खाऊ। अहिले ऐसेलु काफलको समय छ नि त, अब ऐसेलु चाहिँ तपाईँको जताततै छ, त्यो कसले टिप्न जाने? पहिला त आमाहरू बन्न जानुहुन्थ्यो, ऐसेलु लिएर आउनुहुन्थ्यो, टपरी घाँसेर टक्क चाहिँ त्यसलाई चुल्याएर पुरा चाहिने, फेरि टपरीले चाहिँ त्यो ढक्नी बनाएर ल्याउनुहुन्थ्यो। काफल त्यस्तै ल्याउनुहुन्थ्यो, अहिले कहाँ को जाने कसले टिप्ने हेर्नुहोस् त, अहिले बजारमा पनि साँच्चै भन्नुहुन्छ किन्न पाइँदैन, तर अहिले ठुल्ठुला सहरहरू काठमाडौँतिर त फेरि पाइन्छ, मैले पखालतिर त बेचेको चाहिँ देख्दिनँ यसरी हजुर।
1: सर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ,
0: अन्त्य भइसक्यो,
1: के महत्वपूर्ण कुराहरू गर्दा गर्दै रोक्नु पर्ने भयो, यो लगत्तै हाम्रो अर्को कार्यक्रम पनि छ,
0: त्यस
1: हिसाबले सर अन्त्यमा केही भन्नुहुन्छ
0: र यहाँलाई पहिला त म यो रेडियो सफलता 103.4 मेगाहर्जको अहिले सञ्चालिका दुर्गा बहिनी अनि हाम्रो प्राविधिक मित्र लगायत सिङ्गो टिमलाई धन्यवाद दिन चाहन्छु, किनभने यो समयमा मलाई बोलाएर मेरा कुरा राख्ने मौका दिनुभयो र जो श्रोताहरूले यो लाइभ सुनिराख्नु भएको छ यहाँहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु र समय समयमा तपाईँले मलाई बोलाउनुहुन्छ यस्तै कुराहरू अनुभवहरू पनि मैले दिन पाउँछु र समग्रमा यो अवसर दिएकोमा यो सिङ्गो टिमलाई धन्यवाद दिँदै र श्रोता महानुभावहरू दर्शक महानुभावहरूप्रति आभार अर्पण गर्दै आजको दिन शुभ रहोस् भन्न चाहन्छु।
1: हस् यो समयका लागि सरलाई धेरै धेरै धन्यवाद छ। संसारको महत्व अत्यन्त बुझ्नु भएको छ, यो पोखरा आउँदाखेरिको सन्दर्भ जोडेको होइन, उहाँलाई सर यो विषयमा कुरा गरौँ न भन्यो भने बिहान उठेर उहाँ चाहिँ स्याङ्जादेखि पोखराको रेडियो सफलताको स्टुडियोमा लाइभ कार्यक्रमका लागि आइपुग्नु भएको हुन्छ, त्यसकारण संचार क्षेत्रलाई चाहिँ हामीले के दिने भनेर संचारमै लागेको व्यक्तिहरूले चाहिँ जोड्नुपर्छ, हामीलाई सुन्नुभएका लाखौं श्रोताहरू हजारौं श्रोताहरूलाई हार्दिक आभार व्यक्त गर्छु र सरलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। पुतली बजार नगरपालिका शैक्षिक सुधार कार्यदलका संयोजक त्रिभुवन आदर्श नमूना माविका पूर्व प्रधान अध्यापक तपाईँहरूको विद्यालयलाई पनि एउटा नमूना विद्यालय बनाउँछु भन्ने तपाईँहरूलाई एकदमै अठोट छ भने सरसँगको अनुभवलाई आफ्नो विद्यालयमा लगेर तपाईँले साटासाट गर्न सक्नुहुन्छ। योग प्रशिक्षक पनि हुनुहुन्छ, पतञ्जली योगका योग प्रशिक्षक मुक्ति प्रसाद रेग्मिसालाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्नेछौँ। सरसँगको यो योगको अनुभवलाई फेरि कुनै समयमा योगको विषयलाई मात्रै हामी जोड्ने कोसिस पनि गर्नेछौँ भन्दै भोलि नयाँ विषयवस्तु लिएर आउने नै छौँ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807567, 9537325575।
6: आयो है मासू, ताजा ताजा मासू दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 650 59 60। दोस्तीटु मिट छ।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो दिसुपाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूलको बीचमा, प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460 66 642, 98460 41 081।
4: छेरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा छेरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकारीमा रेडियो सफलता 103.4 मेगाहर्ट्ज को प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7 वडावासीका समस्या सुझाव र चाहना वडा भित्रका गतिविधि र सेवा प्रवाह कहिले जनप्रतिनिधि संघको अन्तरंग त कहिले टोल विकास संस्था आमा समूह युवा क्लब ज्येष्ठ नागरिक लगायतका विभिन्न संघ संस्थाका नेतृत्व संघको कुराकानी कार्यक्रम हाम्रो वडा नम्बर 7 हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो वडा नम्बर 7।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको कार्यक्रम हाम्रो ओडा नम्बर 7 सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम हाम्रो ओडा नम्बर 7 पोखरा महानगरपालिका ओडा नम्बर 7 सँगको सहकार्यमा हामीले तयार गरेका हौं। ओडामा थुप्रै गतिविधिहरू भएका छन्। समाज परिवर्तनका लागि लक्षित वर्गका कार्यक्रमहरूदेखि लिएर भौतिक संरचना विकास निर्माणका कामहरू भइरहेका छन् र स्थानीय सरकारले पक्कै पनि जनताहरूका लागि, आम नागरिकका लागि सहज भूमिका, एउटा सरकारको भूमिका सरल रूपमा, सहज रूपमा निर्वाह पनि गरिरहेको छ। कहिलेकाहीँ यी कुराहरू बाहिर नआउँदा केही पनि काम नभएको हो कि जस्तो पनि लाग्न सक्छ। तिनै कुराहरूलाई बाहिर ल्याउने उद्देश्यले हामीले यो कार्यक्रम तयार पारेका हौं र कार्यक्रम आउने गर्छ हरेक हप्ताको शुक्रबार र मंगलबार बिहान 7:15 बजेदेखि। आज हामी कार्यक्रम हाम्रो वडा नम्बर 7 पोखरा महानगरपालिका वडा नम्बर 7 का जनप्रतिनिधि वडा सदस्य हुनुहुन्छ सुनिता सुनार, उहाँसँगको कुराकानी लिएर आएका छौ। सुनिता जी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: नमस्कार।
0: हजुर, अहिले केमा व्यस्त हुनुहुन्छ?
1: अहिले चाहिँ हामी अब ओडाको कुरा गर्नुपर्दा, ओडामा चाहिँ अहिले हाम्रो यो स्थल बन्न अनि यो घर नक्साहरू बनाउने एकदमै
0: अभिलेखीकरण
1: भिड भइरहेको छ ओडामा, त्यसमा नै हामी व्यस्त छौँ अहिले चाहिँ
0: यति बेला। अहिले जे ओडामा चाहिँ भइरहेका गतिविधिहरू होइन, एकदमै देखिने गरी के कस्ता कामहरू भएका छन्
1: अहिले देखिने गरेर? अब यही हो, अब बाटोघाटोहरू बनाइरहेका छौँ कति ठाउँमा। अब उता घारेपाटनमा पनि अब धेरै सानसानो गल्लीहरू पनि, एउटा मान्छे मात्रै छिर्न मिल्ने खालको गल्लीहरू पनि हामीले त्यो ढलनहरू गरेर बाटोघाटोहरू बनाएका छौँ। अनि अब नौरसातको सिमानादेखि यता चोरसाउको पुलसम्मको बाटो त्यहाँ पहिला आधा बनेको थियो, अनि त्यहाँ बजेटको अलिकति कमीले चाहिँ आधा अड्केर बसेको थियो, अनि त्यसलाई पनि हामीले अहिलेको पाली हामीले त्यसलाई पुरा गर्यौँ र अहिले त्यो सम्पन्न भएको छ, त्यो बाटो राम्रो भएको छ।
0: हजुर, भनेपछि जनअपेक्षा अनुसार काम भएको छ?
1: हजुर
0: हजुर। जस्तै जनताहरू त ओडामा आउँदाखेरि तपाईँहरूलाई खोज्ने, गुनासाहरू राख्ने, होइन, केही समस्या भइराख्नु हुनुभयो, अपेक्षा त ठुलो हुन्छ नि त, त्यो खालको काम गर्न सकियो जस्तो लाग्दैन?
1: अब त्यो विषयमा भन्नुपर्दा, अब जति काम गरे पनि जनताको मन बुझाउन त सकिन्न। एउटा न एउटा ठाउँबाट चाहिँ यो भएन त्यो भएन भन्ने गुनासोहरू त आउँछ, तर हामी गुनासो पुग्ने ठाउँमै छौँ, त्यो स्वाभाविकै हो। र अर्को कुरा मलाई लाग्छ त्यो भएछ,
0: गरेछौँ। कामहरू ठ्याक्कै के भए भन्नुपर्दाखेरि, बाटाघाटा भयो होइन, के के कामहरू भयो? तपाईँहरू जननिर्वाचित भएको पनि 4 वर्ष भइसक्यो होइन, के के कामहरू भयो?
1: कामहरू चाहिँ धेरै भएका छन्, तर अहिले चाहिँ अब हामीले भन्नुपर्दा तालिमहरू होइन, अब बेरोजगारी बस्न नपरोस् भनेर हामीले ओडाबाटै धेरै तालिमहरू दिएका छौँ। अब अलिक अघिल्लो वर्ष चाहिँ हामीले दुबोको माला बनाउने तालिमहरू ओडाबाटै हामीले सम्पन्न गरेका छौँ। अनि त्यसपछि फेरि पहिलाको वर्ष माथिल्लो भेग, घारेपाटन माथिल्लो भेगमा चाहिँ साबुन बनाउने तालिम पनि हामीले पुरा गऱ्यौँ, के अरे अन्य महिलाहरूलाई समेटेर। अनि त्यसपछि फेरि हामीले आएर फेरि त्यो के भन्छ त्यो चप्पल बनाउने के
0: हजुर,
1: अहिलेको यही पालि चाहिँ अस्ति हामीले यही 1 महिना अगाडि चाहिँ चप्पल बनाउने तालिम पनि हामीले सम्पन्न गऱ्यौँ र अचार बनाउने तालिम, अनि त्यसै गरी मादल बजाउने पनि हामीले सिकायौँ। र यो तालिमहरूको विषयमा भन्नुपर्दा, अब रोजगारी नै गरेर खाउनु भन्ने हिसाबले चाहिँ हामीले चाहिँ अब हाम्रो म चाहिँ अब दलितको बाटोबाट मैले छु. अब त्यो अनुसार चाहिँ बाजा पहिलाको वर्ष चाहिँ हामीले बाजा बजाए बाजाको तालिम दिएको कारणले वडाबाट हामीले महानगरलाई अनुरोध गरेर अनि त्यसपछि बाजाको तालिम दिएका छौँ. त्यो बाजाले अहिले घारेबाट नै चिनाएको छ.
0: हजुर हजुर.
1: हामीले जहाँ जाँदा पनि जे गर्दा पनि हामीले हाम्रो अध्यक्ष सर प्लस हामीले त्यही बाजालाई नै हामीले बोलाउँछौँ. किनभने हामीले वडाबाट दिएको तालिम हो. उहाँहरूलाई हामीले नसम्झे भने अरूले हामीलाई उहाँहरूलाई सम्झिनुहुन्न. हामीले नै उहाँलाई चिनाउनुपर्छ भन्ने उद्देश्यले बाजाहरू हामीले जहाँ बिहा पूजा आजा जहाँ पर्दा पनि हामीले त्यही बाजा बोलाउँछौँ. र अर्को हाम्रो खैजरी मुजुरा पनि हामीले यही क्षेत्रमा मासबाद क्षेत्रमा चाहिँ खैजरी मुजुरा पनि हामीले सिकायौँ. र त्यो खैजरी मुजुरा पनि उहाँ बुवाहरूले धेरै राम्रो बजाउनुहुन्छ. अनि पूजा आजाहरूमा पनि हामीले उहाँहरूलाई नै बोलाउने गरेका छौँ. त्यो चाहिँ एकदमै राम्रो भएको छ. र अचार पनि एउटा ग्रुपले चाहिँ अचार बनाएर पनि उहाँहरूले बेच्ने यताउति गर्नुहुन्छ. उहाँहरूले बनाएर नै बेच्नुहुन्छ. चप्पल चाहिँ भर्खर भर्खर सम्पन्न भएको छ. उहाँहरू टिम बनाएर हामी वडामा आउँछौँ अनि त्यसपछि हामीलाई सपोर्ट गर्नुहोला भन्नुभएको छ. र हामीले सपोर्ट गर्नुपर्ने बताउँदा पनि उहाँहरूलाई गरेका छौँ.
0: भनेपछि त थुप्रै भएका रहेछन् मूलक तालिम होइन. यो तालिमले पक्कै पनि अब पञ्चे बाजा त हामी सबैले देखिरहेछौँ होइन. जहाँ पनि त्यही बाजा प्रयोग भइरहेको छ. अरू पनि जस्तै तपाईँहरूले देखिरहेका भनौँ न व्यावसायिक रूपमा नि अगाडि बढ्नु भएको छ. जस्तै साबुनको भयो, चप्पलको त भर्खर भयो भन्नुभयो, अचार भयो, दुबोको माला.
1: दुबोको माला र साबुनहरू चाहिँ हामीले त्यति सुनेका छैनौँ. अब उहाँहरूले गर्ने क्रममा हामी गर्छौँ भन्नुभएको छ. साबुनको चाहिँ त्यो जुन बनाउने केमिकलहरू चाहिँ अलि त्यो जुन प्रशिक्षकले चाहिँ पाउने उहाँहरूले चाहिँ पाउनुहुन्छ यस्तो यस्तो ठाउँमा पाउनुहुन्छ भनेर उहाँहरूले तालिमको अवधिमा पनि दिनुभएको हुन्थ्यो. तर जुन व्यक्तिहरू खोज्न जाने क्रममा चाहिँ हामीले पाएनौँ भन्ने कुराहरू मैले किन गर्नु भएन के भयो भनेर म पछि अनुगमन जाँदा चाहिँ उहाँले चाहिँ त्यो केमिकल पाउन अलिकति गाह्रो हुँदो रहेछ भन्ने कुराहरू गर्नुभयो. अनि त्यतिकै त्यो त्योहरू चाहिँ बनाएर बेच्ने चाहिँ अहिले भएको छैन.
0: हजुर. भनेपछि हुन त कामहरू थुप्रै भएका छन् तर यी सबैजनाले भनौँ न एउटा तालिमबाट पाँचजनाले मात्रै स्वरोजगार भयो भने त कति राम्रो हुन्थ्यो नि होइन. यही दुबोको युवा वर्षबन्धमा होइन चाहिरहेको हुन्छ. त्यो एउटा सिप पनि भयो, धेर छोर आमदानी पनि भयो होइन दिदी बहिनीहरूलाई. त्यो खालको चाहिँ तालिम लिने व्यक्तिहरूले सोच्नुपर्छ नि. बरु नजाने होइन, एउटै तालिम धेरै व्यक्ति एउटै व्यक्तिले धेरै तालिम लिने तर चाहिँ काम नगरेको अवस्था पनि हुन्छ. त्यो भएको भएर मलाई लाग्छ यस्ता तालिमहरू सबै धेरै जसो वडाहरूले दिइराख्नु भएको छ. त्यहाँ मात्रै एउटा तालिमबाट पाँचजना मात्रै बरु ग्रुपमा गरे पनि हुन्छ. पाँचजना मात्रै व्यक्ति स्वरोजगार भएर बस्नुभयो भने जनप्रतिनिधिले त गर्ने नै हुनुभयो होइन. वडाले पनि एउटा पहल गर्छौँ र म यहाँहरूलाई यहीँबाट पनि प्रतिबद्धता व्यक्त गर्छु कि तपाईँहरूले यदि त्यसरी तालिम लिएर बजार पाउनु भएको छैन भने हामी यहाँहरूलाई चाहिँ रेडियो सफलता मार्फत पनि त्यसको प्रचार प्रसार गर्नको लागि यहाँ पाइन्छ है भन्नको लागि सहयोग गर्न पनि सक्छौँ भनेर प्रतिबद्धता पनि व्यक्त गर्छु र तपाईँहरू आउनको लागि पनि म अनुरोध पनि गर्छु. त्यो सँगसँगै यति धेरै कामहरू हुँदाखेरि लक्षित वर्गका कामहरू के भएका छन्?
1: लक्षित वर्ग भन्नाले अब मेरो तर्फबाट भन्नुपर्दा अब पहिला हाम्रो चाहिँ सुरुमा चाहिँ यो बाजाको भयो. अनि यो लक्षित वर्गकै बजेटहरूबाट चाहिँ एउटा त्यो स्थापन पनि भयो. र अनि अर्को अब अहिले हामीले अहिलेको पालीमा चाहिँ फिक्स चाहिँ हामीले के गर्ने त नि. अब हामीले यत्रो धेरै तालिमहरू दिइसकेका छौँ होइन. अब विभिन्न हाम्रो समूहबाट हाम्रो अब महिलाहरूबाट जनजातिबाट महिलाको बजेटबाट जनजातिबाट हरेक कुराहरूबाट हामीले दिइसकेका छौँ. यति धेरै तालिम दिएका छौँ तर हामीले अघि भने चाहिँ त्यति प्रभावकारी हामीले देखेनौँ. किनभने उहाँहरूले नै त्यो गरिदिनु भएन र हामी घर घरै गएर यो गर्नु भन्न पनि हामीलाई सम्भव छैन. हामीले दिने हो तालिम तर उहाँहरूले आफ्नो हृदयमा लिएर हामी ल न यो गर्छौँ भनेर हामीलाई ओडामा भन्न आउनु भयो भने हामीलाई भन्न आउनु भने हामीले गर्ने सपोर्ट हामी गर्थ्यौँ. तर अहिले चाहिँ अब हामीले एकचोटि ड्राइभिङ तालिम पनि दियौँ लक्षितबाट नै. त्यस्तै 6-7 जनालाई ड्राइभिङ तालिम पनि दियौं र कोही चाहिँ पास हुनुभयो ड्राइभिङमा, कोही चाहिँ 2-3 जना चाहिँ पास भएर पनि उतातिरको क्षेत्रको अब विपन्न र भएको भएर बाहिर जस्तो त्यही ड्राइभिङकै काममा बाहिर जानुभएको पनि छ। उहाँहरू चाहिँ दुईजनाले चाहिँ पास गर्नु भएर जानुभयो बाहिर। अनि अहिले चाहिँ हामीले के गर्ने पनि यसमा के तालिम दिँदा राम्रो होस्, यहाँ स्वदेशमा बस्दा पनि उहाँहरूलाई त्यसले उहाँहरूलाई सहयोग होस् र विदेशमा जाँदा पनि उहाँहरूलाई त्यो कुरामा राम्रो होस् भनेर अब के गर्ने भनेर हामी त्यो अहिलेको पालि बजेटमा चाहिँ हामी छलफल गर्दैछौँ र हामीले यो के भन्छ यो कफी बनाउने तालिम पनि दियौँ। तालिमहरू सबै दिइसकेका छौँ, अब हामी अन्तिम क्षणमा छौँ हाम्रो कार्यकालको। अब हामी यो पालि चाहिँ हामीले के गर्ने भनेर हामी एउटामा छलफल गर्दैछौँ। अब यो हाम्रो लक्षित वर्गको बजेटबाट नै के गर्ने भनेर यसमा चाहिँ अब कुन उचित हुन्छ भनेर हामी एउटा परिवार बसेर अध्यक्ष हामी 6 टिम बसेर सल्लाह गरेर त्यो चाहिँ दिने कुरा छ।
0: हजुर भनेपछि आवश्यकता अनुसारको माग अनुसारको त कार्यक्रमहरू तपाईँहरूले सम्पन्न गरिसक्नु भएको छ, तर त्यो निर्वाचित भएर आउँदाखेरि र अहिले भनौँ न गर्न मन लागेको तर गर्न नसकेको काम चाहिँ के हो?
1: अब कतिपय ठाउँहरूमा चाहिँ अब हाम्रो बजेटको कारणले पनि होइन अब चौताराहरू आदि इत्यादि बनाउने कुराहरूमा अनि अब मापदण्डको कुराहरूले गर्दा पनि हामीले कति अझै पनि हामीले गर्नुपर्छ भन्ने कामहरू चाहिँ हामीले गर्न सकिरहेका छैनौँ र अब त झन् अब हामीले जुन गर्नुपर्छ भनेर हामीले रातो किताबमै निकालेका बजेटहरू पनि यति पर्सेन्ट काटिन्छ उति पर्सेन्ट काटिन्छ भन्ने कुराले चाहिँ भोलि भुक्तानी कार्यक्रम त गर्ने र भोलि भुक्तानी नपाए भने अप्ठ्यारो हुने हो कि भन्ने त्यो चाहिँ गर्न चाहेर पनि हामीले नसकिरहेका छौँ।
0: हजुर हजुर भनेपछि त एउटा जनप्रतिनिधि भनौँ न ओडाले गर्ने काम चाहिँ एकदम पहिला चुनावमा योभन्दा अगाडि नै त्यो अभ्यासमै छौँ यो स्थानीय तहको पनि होइन, तर त्यो स्थानीय तहले काम गरिरहँदाखेरि साँच्चै नै जनतासँग प्रत्यक्ष जोडिने सरकार हो कि स्थानीय तह भनेको होइन, जोडिनु पनि भएको छ गुनासा त्यो ओडामा मात्रै आएर होइन बाटोमा देख्दाखेरि पनि यही यसो गर्ने भनेको खै गरेको अथवा यो गर्यो भन्ने खालको त तपाईँहरूले दिनदिनै भोगिराख्नु भएको छ। जनप्रतिनिधि हुनभन्दा अगाडि हुन्छ नि तपाईँले कुनै दिन म यसरी जनप्रतिनिधि हुन्छु भन्ने सोच्नु भएको थियो?
1: मैले चाहिँ यो चाहिँ सोचेको थिइनँ किनभने म समाजसेवीमा चाहिँ एकदमै थिएँ तर मलाई यस्तो कामहरू चाहिँ धेरै मन पर्थ्यो। अब त्यो कोरोनाको टाइमहरूमा पनि धेरै हाम्रो क्षेत्रतिर प्लस अरू ठाउँमा पनि राहतहरू बाँड्न गइयो सङ्घ संस्थाबाट असल छिमेकी इत्यादिबाट, अनि म चाहिँ जनप्रतिनिधि हुन्छु भन्ने चाहिँ मैले सोचेको थिइनँ। म मेरो कामहरू देखेर अनि प्लस म सक्रिय भएको देखेर अब मलाई भनौँ टिकट पनि पाएँ र मेरो जनताहरूले पनि मलाई जिताउनु भयो, त्यो चाहिँ मेरो अब भनौँ
0: झ्याक्क प्रयास गर्नु पर्यो कि परेन, धेरै मेहनत टिकट पाउन
1: परेन
0: परेन
1: मेरो त्यो किनभने
0: क्रियाशीलता
1: पनि भएन। अनि दोस्रो कुरा मेरो त्यो दलितको कोटाबाट पनि मलाई सहजै
0: प्राप्त भयो। अनि त्यो टिकट ल है अब सुनितालाई टिकट दिने अरे भन्दा चाहिँ कस्तो लाग्यो?
1: खुसी लागेको थियो किनभने म पहिला पनि यसरी नै चुनाव प्रचार प्रसारमा हिँडिराखेको थिएँ र पहिला पनि म दावेदार नै थिएँ उठ्ने भनेर, अनि पछि अर्को साल गरौँला भन्ने हिसाबले त्यहाँ अब धेरै कम्पिटिसन भयो अनि त्यसपछि मैले मेरो नाम जितेको थिएँ अनि अर्को पालि चाहिँ हजुरलाई गरौँला भनेर मलाई पहिलाको 74 पालोमा चाहिँ मलाई त्यो भएको थियो र अहिले यो 79 पालोमा चाहिँ मलाई त्यस्तो केही पनि भएन। मलाई सरासर जस्तो उहाँहरूले वाचा भन्नुभएको थियो त्यसरी नै मलाई टिकट दिनुभयो र मैले जित्न पनि जिताउनु भयो।
0: हजुर के फरक हुँदो रहेछ एउटा सामाजिक क्षेत्रमा लागेको व्यक्ति मात्रै हुँदा र जनप्रतिनिधि हुँदा चाहिँ के फरक हुन्छ?
1: धेरै फरक म्याम, धेरै फरक। त्यो सामाजिक क्षेत्रमा चाहिँ आफूले खुसीले आफ्नो एकदमै त्यो भनौँ न होइन दुःख त म जनप्रतिनिधि भएर दुःख भनेको होइन कि त्यो एकदमै छुट्टै खुसी हुँदो रहेछ भने यहाँ चाहिँ अब भनौँ न अब आफ्नो एउटा घर परिवार त चार पाँचजनाको घर परिवार त मिलाएर राख्न सकिन्न भने अब यहाँ त पुरा वडा परिवारलाई नै हामीले मिलाएर राख्नु पर्छ अनि त्यो कुरामा चाहिँ कति ठाउँमा चाहिँ धेरै अब मलाई कहिले पनि नआएको गाली ग्लोजहरू होइन अब भनौँ न अप्ठ्यारापनहरू आए तर त्यो म त्यो ठाउँमा थिएँ अनि कतिपय मेरो वडावासीहरू पनि धेरै खुसी हुनुहुन्छ किनभने हामीले उहाँलाई जिताएर पठाएका थियौँ हाम्रो कतिपय कामहरू यति सहज भएका छन् यति राम्रोसँग हामीले गर्न पाएका छौँ भन्नुहुन्छ अहिलेको अब यो चुनावमा पनि उठ्नु है म्याम उठ्नु है बहिनी उठ्नु है दिदी भनेर मलाई भनिराख्नु भएको छ कि
2: जस्तै एउटा जिम्मेवार अभिभावक भनौँ न तपाईँहरू होइन तपाईँले भने जस्तै सामाजिक क्षेत्रमा काम त गर्छौँ हामी होइन तर कहिले काहीँ ऱ्यान्डमली आफ्नो खुसीले गर्न पनि पाइयो यहाँ चाहिँ एउटा जिम्मेवार पनि हुनु पर्यो जिम्मेवार पनि जनताले चुनेको भनिसकेपछि भन्ने खालको त्यो कर्तव्य र जिम्मेवारी पनि आफै आफ पर्ने भयो कि होइन त्यो हुन चाहिँ कतिको सजिलो रहेछ
1: सजिलो त छैन धेरै चुनौतीहरू छन् अब कुन ठाउँमा कसरी बोल्ने कुन ठाउँमा कसरी सोच्ने अब त्यो हामीलाई चाहिँ काम भन्दा पनि काम त त्यो आफ्नो ठाउँमा छ तर त्यो बोलीको एउटा शब्दमा पनि हामीले विचार गरेर कदमहरू चाल्नु पर्ने रहेछ अनि हामी अब समाजसेवी हुँदा त त्यस्तो थिएन घर परिवारमा अब घरमै टोलमै अब अरू ठाउँमै हामीले समाजसेवी गर्दै हिँड्थ्यौँ त्यो एकदमै खुसी साथ केही समस्या नै थिएन अहिले यो ठाउँमा चाहिँ यो ठाउँ यस्तो एउटा चुनौतीको ठाउँ रहेछ कि अब हामीलाई चाहिँ चार वर्षको अनुभवमा चाहिँ भनौँ अब कतिपय कुराहरू बनिने परिपक्व हुने समय पनि पाएँ
2: हजुर एउटा यो कोटाको हिसाबले हेर्दा मात्रै एउटा समुदायबाट भनौँ न होइन दलित समुदायको प्रतिनिधित्व गर्नुभयो अर्कोतिर यहाँभित्र हेर्दाखेरि दलित समुदायबाट प्रतिनिधित्व गरे पनि तपाईँ एउटा महिला पनि हो फेरि समग्रमा हेर्दा जनप्रतिनिधि पनि हो कि जिम्मेवारी झन् धेरै छ हेर्दै र थोरै जस्तो सुन्दाखेरि लाग्छ झन् धेरै छ कि त्यो समुदायलाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ महिलाको हिसाबले महिलाहरूले पनि अपेक्षा गर्नुभएको हुन्छ समग्र आम नागरिकले पनि फेरि अपेक्षा गर्नुभएको हुन्छ कि ऊ जनप्रतिनिधि हो भनेर त्यो खालको भूमिका निर्वाह गर्न अलिकति अप्ठ्यारो असर जस्तो भयो कि भएन
1: अप्ठ्यारो त एकदमै भयो अब कतिपय अब हामी त अब दलितै समुदाय भनेर दलित नै समूह भनेर हामीले गठन पनि गरेका छौँ महिला दलित समूह भनेर त्यो चाहिँ हाम्रो पहिलाको जनप्रतिनिधि हाम्रो सुकमाया दिदीको पालामा नै उहाँले गठन गर्नुभएको थियो अब त्यो चाहिँ अहिले चाहिँ दलित महिला सक्रिय दलित महिला भनेर हामीले भनेका थियौँ अब हाम्रो त्यो महिला दलित महिलाहरू मात्रै गठन गरेका छौँ अब त्यही भित्र पनि उहाँ महिला दिदी बहिनीहरूले के भन्नुहुन्छ भने त्यो ब्यानर बोकेर हामी कतै ऱ्यालीमा कतै कार्यक्रममा जानु पर्यो ल है यसरी आउनु पर्यो आउनु भनेर भन्यो भने कोही पनि उपस्थिति भइदिनु भएन कि जस पदमा हुनुभएकोहरू अब त्यही 12-15 चाहिँ आउनुहुन्छ जस्तो 12 उहाँहरू पदमा हुनुहुन्छ नि त्यो उहाँहरू चाहिँ होइन यसको भने बुझ्नेहरू आउनुहुन्छ तर अलिकति बुझेर पनि अबुझ हुनुभएको के हो मलाई थाहा भएन म यहीँबाट नै उहाँहरूलाई भन्न चाहन्छु त्यो दलित भनेर भएको ब्यानरमा हामी जान्नौँ यस्तो कुराहरू भन्नुहुन्छ कि अब उहाँहरूले चाहिँ नबुझ आफै दलितै हुनुहुन्छ त उहाँहरूले त्यो दलित भन्ने ब्यानरलाई चाहिँ त्यसलाई चाहिँ नोटिस गर्ने होइन कि किनभने हामीले यसलाई चिर्नुपर्छ हामीले यसलाई के अरे अगाडि बढ्नुपर्छ हामी यसमा थिचेका छौँ मिचेका छौँ भनेर त्यसलाई चाहिँ अगाडि बढ्नु हुन्छ भन्ने हिसाबले हामीले त्यो गरेका थियौँ र उहाँहरू चाहिँ अहिले त्यस्तो गएको भएर अहिले त्यति सक्रिय पनि हुनुहुन्न र त्यो समूह चाहिँ अहिले यस्तो ठाउँमा जानु पर्यो उस्तो ठाउँमा जानु पर्यो भन्दाखेरि उहाँहरू हुनुहुन्न अब अहिले अध्यक्षले पनि कार्यवाहक दिनुभएको छ कार्यवाहक अध्यक्ष अर्को दिदी बहिनी हुनुहुन्छ अनि उहाँ पनि म अहिले भ्याउँदिनँ म बिरामी छु भन्नुहुन्छ अब त्यस्तै भइरहेको छ त्यो समूह चाहिँ अलिकति गाह्रो भएको छ अनि त्यसलाई चाहिँ मैले कहाँ गएर के गर्ने होला भनेर मैले धेरै प्रयास गरेँ पहिला अहिले कोही पनि म एक्लै हिँडेर पनि भएन मैले अब त्यो अध्यक्ष बहिनीहरूलाई पनि मैले ल न यस्तो गरौँ भने नि भएन अहिले फेडोले पनि मलाई हेल्प त गरेको हाम्रो फेडो पनि छ होइन फेडो संस्था अब दलितहरूकै हो त्यो फेडो संस्था अनि मुक्ति समाज पनि हुनुहुन्छ अब त्योहरूमा चाहिँ अलिकति आवाज चाहिँ उठ्छ म्याम होइन यो दलितलाई हामीले यो गर्नुपर्छ दलितलाई दलित भन्ने कुराहरू हामीले यो हटाउनुपर्छ चिर्नुपर्छ भन्ने कुराहरू चाहिँ आवाज चाहिँ निकै उठेको हुन्छ तर त्यही दलितभित्र नै मान्छेहरू ओहो म त यस्तो अह यस्तो हुन्न भनेर उहाँले त्यो आफ्नो हृदयमा नै त्यो राख्नु भएको छ कि उहाँले त्यो हृदयबाट नै त्यो हटाउन सक्नु भएको छैन कि त्यो हटायो भने त्यो क्लियर हुन्छ उहाँ आवाज उठाउनु भएको छ बाहिर यो दलित भन्ने हामीलाई भनेर कसैले दलित भन्यो भने उहाँहरू दलित भन्ने हामीलाई भनेर रिसाउनुहुन्छ तर त्यो कुरा चाहिँ आफैबाट आफ्नै समुदायबाट फाल्न सक्नु भएको छ
2: पक्कै पनि एउटा यो कोटा पाएको त एकदमै ठुलो उपलब्धि हो किनभने महिला मात्रै भनेर भए यहाँ दलित महिलाहरू आउनु नै हुन्थेन त्यो अवसरै पाउनु हुन्थेन कि यो अवसरलाई पनि हामीले ठुलो उपलब्धि मान्नुपर्छ र त्यो समुदायमा व्यक्तिमा त चेन्ज भयो त्यो समुदायमा चाहिँ तपाईँको भनाइअनुसार किन परिवर्तन हुन सकिरहेको छैन
1: त्यही त नि अब खै कसरी अब यो नामै दलित महिला सक्रिय दलित नराख्नुहोस् भन्नुहुन्छ कतिपयले अब त्यस्तो हुँदैन हामी किनभने हामी दलित नै हौ दलित भनेरै हामीले उ गरेका हौ त्यो चाहिँ गर्नु हुँदैन भनेर हामीले भन्छौँ अब कतिपय कुराहरू खै भित्री अब होला उहाँहरूको त्यो टिममा त्यो अनुसारले पनि मिल्न सक्नु भएको छैन अब यसलाई चाहिँ बिस्तारै
2: हजुर मिलाउँदै जानुपर्छ अनि समग्रमा हेर्दाखेरि चाहिँ केही परिवर्तन चाहिँ पाउनुहुन्छ
1: हजुर अहिले पहिलाको भन्दा त धेरै परिवर्तन छ धेरै परिवर्तन छ हामी आफै तर्किने हामी आफै नै पछाडि बस्ने हो भने त्यो चाहिँ छैन तर हामीलाई चाहिँ अरू अरू भनौँ न के भन्छ अरू सर नै हामीलाई व्यवहार भइरहेको छ त्यस्तो दलित भनेर उच्च्याउने यताउति चाहिँ मैले अहिले यो चार वर्षको दौरानमा मैले अनुभव गरेको छैन
2: हजुर त्यो सँगसँगै त्यो मात्रै होइन कि जस्तै तपाईँ एउटा जनप्रतिनिधि हुनुभयो होइन जस्तै त्यही समुदायबाट आउनुभएका सांसदहरू त्यही समुदायबाट पढे लेखेका व्यक्तिहरू हरेक क्षेत्रमा हाम्रो उपस्थिति होइन अब त्यही समुदायबाट अब विद्या बालबालिकाहरू पढ्नै नपाउने अवस्था त छैन नि त अब त्यो सुधार उन्मुख छ भनेर बुझौँ होइन अब चाहिँ दलित भएर दलितको समूहमा मात्रै बस्नुपर्छ भन्ने पनि छैन कि अब छ नि त हामीसँग त आमा समूह छ टोल सुधार समितिहरू छन् त्यहाँ सबै भएको ठाउँमा पनि नेतृत्व लिन जान सक्नु पर्यो अब त्यो बिस्तारै त्यो अवस्था आउला
1: आउँछ त्यो चाहिँ छ
2: बिस्तारै देख्नु भएको छ नि त होइन
1: त्यो चाहिँ छैन भन्न सक्दिनँ त्यो चाहिँ बिस्तारै चाहिँ छ
2: अहिले जस्तै त्यही त्यो क्षेत्रको तपाईँ घारी पाटनको प्रतिनिधित्व गर्नुहुन्छ माथिल्लो भेगको होइन त्यहाँ चाहिँ अहिले सुकुम्बासीको समस्या कस्तोको छ अहिले सुकुम्बासीहरू जहाँ बसोबास गर्नुहुन्छ नागरिकहरू अलिकति त्रसित भएको अवस्था पनि छ त्यहाँको अवस्था चाहिँ के छ
1: त्रसित चाहिँ अहिले जुन अब हाम्रो नयाँ सरकार आएपछि लगत्तै अब काठमाडौँको सुकुम्बासीहरू जुन उठाइयो त्यसले गर्दा चाहिँ हाम्रो सम्पूर्ण पोखराको सुकुम्बासी नेपाल भनौँ न नेपालको सुकुम्बासीहरू चाहिँ उठ्छ भन्ने निकै न्युजहरू खबरहरू सुनिएको छ र त्रासित पनि धेरै हुनुभएको छ कोही त डिप्रेसनमै जान म त डिप्रेसनमै गएँ भनेर म एघार बाह्र वर्ष त म सुत्नै अलि पहिला अहिले त हामीले धेरै बुझायौँ उहाँहरूलाई र यस्तो हो छानबिन भएर पक्का सुकुम्बासीलाई चाहिँ व्यवस्था हुन्छ नआत्तिनु त्यस्तो होइन किनभने बस पार्क भनेको एउटा पहिल्यैबाट यो चाहिँ बस पार्कले किनेको जग्गा बस पार्कलाई भनेर राखेको जग्गालाई अलिकति मिचिएको भएर पेलिएको भएर जस्तो त्यसलाई चाहिँ हटाउने भन्नुभएको हो अहिले हाम्रो यो ठाउँतिर चाहिँ छानबिन हुँदैछ छानबिन भएपछि पक्का सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्ने भन्नुभएको छ भनेर मैले धेरै हामीले दुईचोटि हामीले भेला पनि गरायौँ अध्यक्ष सर प्लस अर्जुन सर हामी गएर हामीले दुईचोटि टोल भेला गराएर अध्यक्ष सरले पनि राम्रोसँग बुझाउनु भयो हामीले पनि बुझायौँ र म त्यहीँ रहँदा चौबिसै घन्टा भनौँ म त्यहाँ रहँदा उहाँहरू बिचरा मसँग आएर एउटा शब्द मेरो मुखबाट सुन्न पाए नि उहाँहरूलाई एकदमै आनन्द हुने के त्यस्तो भएको भएर के छ वडामा वडामा त्यस्तो कोही केही पनि नोटिस आएको छैन सुकुम्बासी उठाउने भन्ने नोटिस आएको छैन छानबिन गर्ने भन्ने छ नआतेन पक्का सुकुम्बासीलाई चाहिँ व्यवस्थित हुन्छ हाम्रो घर डोजरले हान्दैन भनेर हामीले त्यो उहाँहरूलाई चाहिँ हामीले सान्त्वना दिएका छौँ र अब अर्को कुरा चाहिँ हाम्रो चाहिँ त्यहाँ घरधुरीहरू चाहिँ व्यवस्थित अन्य दलित भन्नु के भन्छ त्यो भूमिहीन सुकुम्बासी चाहिँ 72 जना, अन्य भूमिहीन 102 जना र अव्यवस्थित चाहिँ 54 जना गरेर हाम्रो चाहिँ त्यहाँ 228 परिवार हुनुहुन्छ। उहाँहरू चाहिँ निकै त्रासित हुनुभएको छ, तर अहिले चाहिँ त्यति ऊ छैन, राम्रै छ। अब अहिले चाहिँ उहाँहरू उठाउँछ तर छानबिन गरेर उठाउँछ, हामीलाई यो लगत्तै डोजर हान्दैन, 6 महिना समथिङ वर्ष दिन त लाग्छ भन्ने हिसाबले मैले उहाँहरूलाई बुझाइराखेको छु।
2: हजुर, त्यो पनि फेरि हेरेर मात्रै नै उहाँहरू सुकुम्बासी हो कि होइन, कस्तो छ उहाँको, कहीँ बस्ने ठाउँै छैन कि होइन, त्यो सबै हेरेर मात्रै गर्नुहुन्छ।
1: हजुर हजुर
2: हजुर, भनेपछि एकदमै तपाईँहरूलाई घचघच आउने काम होइन, आउने वडामा तपाईँहरूसँगै सम्पर्क
1: हुनुहुन्छ।
2: हजुर,
1: अब फेरि हामीले त्यो जुन कुन लिस्ट निकालेछौँ भने हामीले सच्याउने, जस्तो पहिला निशा बाँडेका थियौँ नि, त्यो निशामा चाहिँ अब वर्ग मिटर नाम अनि पतिको नाम पत्नीको नाम छुटेको छ, यस्तो छ भने सच्याउने है भनेर हामीले चाहिँ त्यहाँ हामीले नाम लिस्ट निकालेर समाज घरमा हामीले टाँसिएका छौँ। अनि त्यो टाँस्ने क्रममा त्यो हेर्नुहुन्छ, नाम नभएकोहरू पनि आउनुहुन्छ। अब अहिले अव्यवस्थितको चाहिँ निक्लेको छैन, किनभने त्यो चाहिँ ननिक्लिने रहेछ, मैले पनि बुझेको थिइनँ। त्यो चाहिँ त्यो जुन अव्यवस्थित भनेको त कतै न कतै अलिकति जग्गा भएको कारणले अव्यवस्थितमा भर्नु भएको रहेछ, अनि उहाँहरूको चाहिँ त्यो मापदण्ड के भन्छ त्यो कर के त्यो सहित नै नापी भएर त्यो भएर पछि आउँछ। अहिले उहाँलाई त्यो जुन अहिलेको अरूको सरह नाम निक्लिएछ नि त्यसरी निस्किन भन्ने बुझेँ मैले।
2: हजुर हजुर, भनेपछि त्यति ठुलो समस्या चाहिँ छैन, जति बाहिर सुनेको छ हल्ला छ
1: हजुर,
2: त्यो त्यस्तो खालको समस्या चाहिँ देखिँदैन
1: देखिँदैन। किनभने मान्छेले अब ल है यस्तो सुकुम्बासी हटाउने रे भनेर भन्ने बित्तिकै त्यहाँ एकदमै ठुलो ल आएर अब ड्याम ड्याम डोजर घरमाथि नै हिँड्ने भयो भन्ने हिसाबले मान्छेहरूले सोच्नु भयो। अब अहिले हामीले काठमाडौँको पनि हेर्न सकिन्छ, किनभने उहाँहरू त एकदमै निकट खोलाको किनारमै हुनुहुँदो रहेछ कि होइन, अब हाम्रो त त्यस्तो छैन, हाम्रो त हामी त माथि नै छौँ, खोला त हामीले पानी पनि देख्न पाउँदैन, त्यहाँ त त्यो अलिकति बाढी खोला अलिकति बढेर आयो भने त स्वाटै सोरेर लाने जस्तो ठाउँकोहरूलाई चाहिँ उहाँहरूले चाहिँ उठाएर अहिले जुन छानबिन गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ त्यस्तो छैन, तर मान्छेले के गर्यो भने अब काठमाडौँको सुकुम्बासी फालेपछि हामी सम्पूर्ण सुकुम्बासीहरू फालिन्छौँ, अब हामी चाहिँ त्यही काठमाडौँकै सर अब त्यहाँ सिधा आएपछि डाइरेक्ट यतातिर पनि जस्तो हाम्रो जेएनजी आन्दोलनले हामीलाई दर्शाएको छ नि त, जेएनजीमा काठमाडौँमा नि त्यो पुरा ऊहरू जल्यो, यहाँ पनि जल्यो, त्यस्तै खालको उहाँ भएपछि यहाँ नै हुन्छ भन्ने हिसाबले के अरे वडावासीहरूले त्यस्तो सोचेर उहाँहरू एकदमै त्रसित हुनुभएको थियो, अहिले चाहिँ त्यति लाग्दैन।
2: एउटा अघि भनिसक्नुभयो जिम्मेवार अभिभावक भएपछि अरूको वडाभन्दा हामीले राम्रो गर्न पाए होइन, हाम्रो वडालाई नमुना बनाउन पाए, उत्कृष्ट बनाउन पाए भन्ने त भइहाल्छ, त्यस्तो अरू वडाभन्दा हामीले चाहिँ गरेको एकदम उत्कृष्ट राम्रो काम चाहिँ के हो?
1: अरू वडाभन्दा हाम्रो चाहिँ उत्कृष्ट राम्रो काम चाहिँ थुप्रै छन्, तर अब अहिले मलाई झ्याप्पै याद आएन, अब त्यो धेरै छौँ हामी। मलाई यो लाग्छ एउटा मेरो मनमा लागेको भन्छु म, हाम्रो चाहिँ अरू वडा भन्दा अरूलाई मैले अरू वडालाई दोष दिन खोजेको होइन कि अरू वडा पनि थुप्रै हुनुहुन्छ त्यस्तो होला, तर हाम्रो वडा चाहिँ एकदमै मिलेर हिँड्छ। हाम्रो जुन पाँचजना टिम छौँ हामी चाहिँ जे भए पनि त्यो जनताको लागि हो, अध्यक्षले मात्रै एक्लै निर्णय गरे पनि जनताको लागि हो, हामी चारजना प्लस मैले मात्रै लगभग कुरा भए पनि अध्यक्षले हो उहाँले मात्रै उहाँको आफ्नो समस्या ल्याउनु भएको होइन, यो सबै जनताको समस्या ल्याउनु भएको भनेर अध्यक्षले पनि बुझ्नुहुन्छ, र हाम्रो चारजना साथीहरू पनि हामी र अनि अध्यक्ष गरेर हामी पाँचजना एकदम के एक अर्कालाई बुझेर अलिकति हुन्छ फोकाटोकी त हुन्छ, तर हामी बुझेर फेरि हामी अगाडि बढ्छौँ, र अहिलेसम्म हामी त्यस्तो त्यो ए म भन्ने पनि छैन, हामी अहिलेसम्म चाहिँ राम्रै भइरहेको छ र अब धेरै पनि छैन, आशा छ राम्रै हुन्छ.
2: हजुर, टिम मिल्यो भने रिजल्ट पनि काम पनि
1: हुन्छ. हामीलाई जनताहरूले नै ओडावासीहरूले नै तपाईँहरूको टिम कति राम्रो सबैभन्दा राम्रो ओडा भनेर हामीलाई साथलाई नै हाम्रो जस्तो अब हजुरलाई नै थाहा छ, अब सबैलाई थाहा छ हाम्रो अध्यक्ष चाहिँ काङ्ग्रेसबाट आउनु भएको र हामी एमालेबाट हामी चारजना चाहिँ एमालेबाट आएका हौ र पनि हामी त्यस्तो छैनौँ. अब पाँचैजना एमालेबाटै आउनु भएको, पाँचैजना काङ्ग्रेसबाटै आउनु भएको पनि कति अमन भएर कति काम गर्न कति गाह्रो भइरहेको छ किनभने अब त्यो उसलाई काम गर्न किन ऊ गर्ने भन्ने हिसाबले कति त्यो वडामा झगडाहरू सदस्यहरूमा नै जनप्रतिनिधिहरूमा नै अमेर भएर कति कामहरू गर्न गएर गाह्रो भइरहेको छ भने हाम्रो चाहिँ एकदमै सजिलो छ, एकदमै राम्रो छ. हाम्रो मेन अब हाम्रो अध्यक्षले पनि हामीलाई राम्रै सल्लाह दिनुहुन्छ र कामहरू यताउति गर्नुपर्दा पनि हामीलाई छुट्याउनुहुन्न.
2: हजुर, पक्कै पनि यो कस्तो भने वैचारिक राजनीतिक आस्था एक ठाउँमा छ होइन. जनताले भोट हालेर जिताएपछि त जननिर्वाचित हो नि त, जनताले चुनेको, त्यस कारणले पनि त्यो वडा नम्बर सातलाई देख्दाखेरि त्यो देखिन्छ कि. प्रश्न जुन भन्नुभयो नि तपाईँले कामको बाँडफाँडदेखि लिएर होइन रिमोटमा काम भएको देख्दाखेरि एकदम अरू अरू वडाले पनि सिक्ने जस्तो चाहिँ देखिन्छ. त्यो चाहिँ हुन जरुरी छ किनभने एउटा यो मेरो विचार मिल्दैन अथवा यो गर्यो भने उसले जस्ताउँछ भन्दा पनि यहाँ सुनिता असफल हुने भनेको वडा अध्यक्ष नै असफल हुने हो, वडा अध्यक्ष वडा असफल हुने हो, अथवा यहाँ चाहिँ वडा अध्यक्ष असफल हुने भनेको सबैजना तिमै पाँचैजना असफल हुने हो. त्यसलाई चाहिँ बुझ्न जरुरी छ हामीले. त्यो अलिकति फरक तरिकाले बुझ्यौँ भने उत्कृष्ट कामहरू सात वडा नम्बर सातमा भए जस्तै कामहरू हामीले गर्न चाहिँ अवश्य पनि सक्छौ. अहिले जस्तै तर समस्या के छ भने चार वर्षको अनुभव लिनुभयो सुरुमा जनप्रतिनिधि भएर निर्वाचित भएर आउँदाखेरिको सुनिता र अहिलेको सुनितामा चाहिँ तपाईँ आफूले के फरक पाउनुहुन्छ?
1: पहिला चाहिँ अब यस्तो क्षेत्रमा थिएन, समाजमा जुन आफ्नो खुल्ला प्रकारले समाजसेवी गर्दै हिँडे पनि यस्तो ठाउँमा थिइनँ. अनि म त्यति बेला आउँदाखेरि मलाई केही पनि थाहा थिएन. अब मैले त्यो नियम कानुनका कुराहरू भाषाहरू यताउति मलाई केही पनि थाहा थिएन. अब म धेरै पनि म चौरातर भन्दा अलिकति अगाडिबाट म राजनीतिक क्षेत्रमा भनौँ हिँडेको, अनि मलाई त्यति अनुभव पनि थिएन र मलाई त्यति जानकारी पनि थिएन र म एकदमै आत्तिन्थेँ, एकदमै गाह्रो हुन्थ्यो मलाई. र अहिले चाहिँ अब धेरै कुराहरू सिक्दै आएको छु, अब चाहिँ म केही गर्छु, अब म एक्लै जिम्मेवारी पनि म लिएर हिँड्न सक्छु भन्ने चाहिँ पहिलाको सुनितामा र अहिलेको सुनितामा
2: त्यो आत्मविश्वास बढेको छ. तर विडम्बना हामी कहाँ के छ भने अब फेरि पार्टीले टिक गरिदियो, अब त तपाईँ एउटै हुनुभयो नि त, अब त तपाईँलाई अध्ययन नीति नियम पनि थाहा भयो, अब अर्को कार्यकाल झन् राम्रो काम गर्नुहुन्छ होला कि. तर त्यो तपाईँलाई मात्रै होइन समग्र सबै पार्टीहरूले फेरि त्यो व्यक्तिलाई दिँदैनन् कि. यसमा चाहिँ तपाईँलाई कस्तो लाग्छ? मेरो व्यक्तिगत विचार चाहिँ तिनै व्यक्तिहरू रिपिट भयो भने उनीहरूले अझै उत्कृष्ट काम गर्थे कि जस्तो लाग्छ कि.
1: हो, यसको विषयमा चाहिँ मलाई पनि के अरे भन्नु मन लागेको कुरा चाहिँ त्यही हो. अब हामीलाई पहिला टिकट दिनुहुन्छ अनि हामी चार वर्ष पाँच वर्ष हामी एकदमै मेहनत गरेर हामी काम गर्छौँ. हामीलाई त अब भर्खर निर्वाचित भएर आएपछि त हामीलाई त एक वर्ष दुई वर्ष त हामीलाई त त्यो बुझ्नै लाग्छ. अनि त्यसपछि हामीले अब के गर्छौँ, काम गर्छौँ, अब मैले बुझेँ यो रहेछ, यस्तो यस्तो रहेछ, यसरी चल्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाउने बेलामा फ्याक्ट हाम्रो कार्यकाल
2: सकिन्छ.
1: अनि त्यसपछि हामीलाई टिकट दिनुहुन्न अनि हामीले गर्न सक्दैनौँ. फेरि नयाँ अर्को आउनुहुन्छ, अब इच्छुक हुनुहुन्छ नि त, उहाँहरू आउनुहुन्छ, अब हो उहाँलाई पनि नदिएर नि भएन. अब त्यो कुरामा चाहिँ
2: बुझ्नै लाग्छ.
1: त्यो चाहिँ मलाई के लाग्छ भने इच्छुक भएदेखि अब मै म अब अर्को चौरासीमा नि म उठ्छु भन्ने इच्छुक भयो भने जसरी पार्टी होस्
2: पक्कै पनि यसले त्यो रिजल्ट पनि के त्यो जसरी कर्मचारीलाई लामो समय गर्न नदी हामी कहाँ सरुवा गरिन्छ नि, त्यो अफिसको बारेमा बुझ्न पाएन अर्कोमा गरिरहेको हुन्छ कि. अनि त्यहाँ रिजल्टै आउँदैन. जनप्रतिनिधिमा नि त्यो देखिरहेको छु, स्थानीय सरकारले होस् होइन हरेक ठाउँमा चाहिँ अलिकति समय दियो भने उहाँहरूलाई अर्को कार्यकाल पनि दियो भने रिजल्ट चाहिँ उत्कृष्ट आउँछ. जस्तै यिनै लक्षित वर्गका कार्यक्रममा नि नयाँ खालका आउन सक्छन् होइन. नयाँले त फेरि त्यो पहिलाकोले गर्यो, अहिले नगर्नेहरूलाई तिनै कामहरू रिपिट भइरहेको छ कि होइन. त्यो त्यही व्यक्तिहरू आउनुभयो भने चाहिँ काममा पनि त्यो क्वालिटीका कामहरू हुन्छन् कि जस्तो पनि लाग्छ. यो मलाई चाहिँ आफूलाई व्यक्तिगत रूपमा लाग्यो, तपाईँले पनि त्यो सोचिराख्नु भएको रहेछ. हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, मैले सोध्न बिर्सेको र तपाईँलाई भन्न मन लागेको कुरा केही छ?
1: भन्न मन लागेको कुरा चाहिँ खासै अब केही छैन. अब हाम्रो वडा चाहिँ धेरै राम्रो छ मैले भन्नुपर्दा मेरो नजरले, र हजुरहरूले पनि देख्नुभएको छ होला. अब वडामा गर्नुपर्ने कामहरू त अझै पनि धेरै छन्.
2: हजुर,
1: अब कार्यकाल सिद्धिन लागेको छ. अब त्यसपछि अब उठ्ने कुरा भन्ने र टिकट पाउने भन्ने कुरा पनि अब त्यो आफ्नो ठाउँमै छ.
2: हजुर,
1: यसरी नै अब जो आए पनि, जो व्यक्तिहरू आउनु भए पनि यसरी नै वडालाई चाहिँ मिलेर मिलाएर जाँदा चाहिँ अब सबै वडावासीलाई नै राम्रो हुन्छ जस्तो मलाई लाग्छ. र अर्को कुरा, अब सबै ठिकै छ, अब म त अरू भन्न नै.
2: हजुर हजुर, अहिले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ वडामा?
1: वडामा तत्काल चाहिँ अहिले चाहिँ खासै भन्नुपर्दा त्यही सुकुम्बासीकै कुरा छ कि
2: अहिले
1: तुरुन्तै अब हुनुपर्ने, गर्नुपर्ने, हामी पाँचैजना खटिनुपर्ने, जानुपर्ने कुरा चाहिँ अब मैले देखेको, मसँग ठोकिन आएको कारणले चाहिँ होला सायद, होइन. अब अरू पनि धेरै छन् वडामा त्यस्ता कुराहरू. अब यो सुकुम्बासीको समस्याको समाधान चाहिँ हामीले चाहिँ हामी पाँचैजना कहाँ गएर हुन्छ, कहाँ कसरी गरेर हुन्छ, यो कुरा चाहिँ हामीले छिट्टै समाधान चाहिँ गरिहाल्नु पाए. हाम्रो भोटरहरू हाम्रो वडावासी नै हुनुहुन्छ, होइन. अब पछिका कुराहरूमा पनि हामीलाई धेरै सहज हुन्छ.
2: हजुर, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ.
1: हस्, धन्यवाद.
2: यो समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ. आज हामीले हाम्रो वडा नम्बर 7 कार्यक्रममा चाहिँ जनप्रतिनिधि, पोखरा महानगरपालिका वडा नम्बर 7 जनप्रतिनिधि सुनिता सुनारसँग कुराकानी गर्यौं. वडामा भइरहेका गतिविधिहरू, लक्षित वर्गका कार्यक्रम र उहाँका केही अनुभवहरू पनि सुनाउने प्रयास गर्यौं. यो समय दिनुभएकोमा आजका अतिथि सुनिता सुनारलाई धेरै धेरै धन्यवाद दिँदै, अब आज शुक्रबार मंगलबारको एपिसोडमा यस्तै वडामा खटिएर लागि पर्नुभएका संघ संस्थाका प्रतिनिधि अथवा जनप्रतिनिधि लिएर आउने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: ओहो ला
3: ल ल ल ल मरे के हो
2: हेरे त रगतै रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
3: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: 52 67 793 97 659 50 960 दोस्ती टू मिर्स।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067 81 234, 97050 77 123, व्हाट्सएप नम्बर 98011 77 123।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहानै काहीँ नलाकाउ।
7: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061 541 984, 541 945। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-52-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: घर बनाइयो तर घर को सुंदरता को लागी राम्रो फूलहरू पनि पाउने गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि के हो घर को? म त सोचा हैरानै भइसकी।
3: के चिन्ता लिन्छ हो? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860410081।
8: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
7: छानी छानी।
8: नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
9: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
8: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
10: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
12: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
16: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
15: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
17: कन्ट्याक्ट 0615530050, 0615589848।
15: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त
2: हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन हो

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्य

0: पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मास पार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860309362 9560334 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस। अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530508, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: हैन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार विज्ञापन हो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
1: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुराई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुखायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डडेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
10: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
1: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा सम्पर्क नम्बर 0165701।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9850628744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9840335111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा

0: हुन्न हुन्न, चट्याङ गर्दा रुखो फेर्न बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 र मोबाइल नम्बर 98460-00851।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807615947।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
2: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-063-2, 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165175
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई पकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0161452966, 0161455966 र मोबाइल नम्बर 9840600851।

कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आज

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615574668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुट नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
4: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्नमा लायो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
5: कथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
0: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।

0: ढुङ्गा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750 98251 27।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9867081234, 9750577123, व्हाट्सएप नम्बर 9811771।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचता सोचता हैराने भइसके।
9: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856231461 9826408।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 9856320325 9806535480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334332। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9808214140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर, भनेकै ठाउँमा डेलिभरी, मनसराताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807681234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

अमेरिका को ग्रीन कार्ड नभई जान भन्छ मेरो बाबु ए अमेरिका को ग्रीन कार्ड नभई जान भन्छ यतो

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
5: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165746068 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: होइन ए बुढा बिहान बिहान कहाँ नलाकाउ
9: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टू मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
2: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
3: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 98560231, 98266608।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 65 983 98 5 60 52 855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए बा कुन चाहिँ भुस्तिक रहेछ भनेको त यो डन्ठे पो रहेछ तिमीलाई भनेको
1: होइन मेरो डन्ठाले चाहिँ के बिगार्यो तिमीलाई
0: के बिगारिन कसैको भाग्यमा बस्यो कसैको भोको पेटमा बस्यो पाप लाग्छ तिमीहरूलाई त
1: अनुहारमा रिस भन्दो रहेछ भोलिसम्म पनि भेज्न राख्नु
0: भेज्न दिनु पर्यो नि तिमी डन्ठेहरूले मरि मरि दिनको 60 मकै बेचेर
2: ठिक बोल्छ 70 होइन
0: भकरा न मरि मरि दिनको 65 मकै बेचेर कहिले स्कुटर किनेर बेच्छ सररर आमालाई पछाडि राखेर कहिले घुमाउँ सक्छौ किरा पर्छ तिमीहरूलाई त ओइ पैसा दिनु पर्दैन पैसा नदिजाने
1: कति हो
0: 100 रुपियाँ
2: बोली मात्र छुट्यो मन के राम्री छ

0: ए हुँदा हुँदै घरमै छापा मार्न आइपुगेको
1: कति राम्रो स्कुटर नयाँ हो
2: इलेक्ट्रिक हो राम्रो छ सस्तो पनि छ अब हामीले मान्छेलाई मात्र होइन वातावरणलाई पनि माया गर्नुपर्छ खर्बौं रुपियाँ खर्च गरेर पेट्रोल बन्नमा प्रदूषण भित्राइरहेका छौँ यस्तो कुरामा हामी जनताले पनि सरकारलाई सघाउनुपर्छ
1: सरकारको चाहिँ कुरा गर्ने होइन
2: ओके त्यसलाई सघाउनुपर्छ

Ah, bueno, no.

0: आमा तिमी ठिक छौ?
1: मलाई के भएको छ र?
0: अनि बिरामछौ त तिमी?
1: तेरो हिरोले मलाई बिरामी हुन दिनु पर्यो नि। कति राम्रो मान्छे बिचारा, मेरो कति सेवा गरेको है।
2: हो नि,
1: तर के गर्नु र, राम्रो मान्छे यो देशमा टिक्नै दिनन्।
0: किन, के भयो र?
1: भरे तेरो हिरो विदेश जाँदैछ
2: हो।

0: के बेचेर पनि गुजारा गर्न भाग्कै छ कतै कतैलाई त विदेश जानु पर्ने हेर्छु म विदेश कसरी जाँदो रहेछ अनि मलाई माया गर्ने मान्छे विदेश गएपछि मसँग चाहिँ बिहे कसले गर्छ
1: मसँग साँच्चै बिगर्छ त्यसो भए बाटोमा मकै बेच्नु पाउँदैन सडर खोजेर राख्नुपर्छ

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता गुरिन्? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852910504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: ए चाम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यस्तो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग स्वास्थ्य चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेको मिचे गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाइसी क्या हो?
10: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बेलुकी 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालो अब विस्तारमा सुन्नुहोस्। पोखरामा वैशाख अन्तिम साता देशभरिका यातायात व्यवसायी भेला हुने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 महाधिवेशनमा सहभागी हुन देशभरका यातायात व्यवसायी पोखरामा भेला हुने भएका हुन्। महाधिवेशन यही वैशाख 27 गतेदेखि 29 गतेसम्म हुने शुक्रबार महासंघले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। पोखरा इभन सेन्टरमा हुने महाधिवेशनमा देशका 17 जिल्लाका 2000 व्यवसायी सहभागी हुने महासंघ कर्णिकी प्रदेश संयोजक केदार पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, यात्रुवाहक तथा मालवाहक सवारी साधनका संघ समिति गण्डकी कम्पनी प्राली पर्यटन सहकारीहरूका 387 महासंघ सदस्यहरूका करिब 2000 प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुँदैछन्। महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुनराज पाण्डेले उद्घाटन गर्ने महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो दिन उद्घाटन सत्र चल्नेछ भने दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। महाधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन प्रक्रिया हुने उहाँले बताउनुभयो। महाधिवेशनले नयाँ नेतृत्वसँगै नेतृत्व चयन गर्ने महासंघका सचिव भानुभक्त बरालले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई वरिष्ठ उपाध्यक्ष सिटौडा र हरिशरण केसीले दावी गरेका छन्। अर्का वरिष्ठ उपाध्यक्ष अन कुमार साई वरिष्ठ उपाध्यक्षमै दोहोरिने छन् भने वर्तमान गण्डकी प्रदेश संयोजक केदार पौडेल पनि वरिष्ठ उपाध्यक्षका दावेदार रहेको उहाँले बताउनुभयो। त्यस्तै वर्तमान गण्डकी प्रदेश सचिव योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् भने वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दावी गरेका छन्। सातौं महाधिवेशनमा वास्तविक नेतृत्व चयन हुने वरिष्ठ उपाध्यक्ष अन कुमार साईले बताउनुभयो। उहाँले भन्नुभयो, महाधिवेशनले व्यावसायिक नेतृत्व चयन गर्नेछ भने व्यावसायिकता र व्यावसायिक एकता मूल एजेण्डा बन्नेछन्। उहाँका अनुसार स्वचालित भाड़ा समायोजनको मुद्दा महाधिवेशनमा उठ्नेछ। सरकारले स्वचालित भाड़ा समायोजन नगर्दा व्यवसाय मर्कामा परेको भन्दै त्यसका लागि साझा एजेण्डा बन्ने उहाँको भनाइ छ। यातायात क्षेत्र मर्यादित र व्यावसायिक बनाउनु नै हाम्रो जोड रहनेछ उहाँले भन्नुभएको छ। निर्माणमा ढिलाइ भइरहेको तालचोक बेगना सड़कको तेस्रो पटक म्याद थप भएको छ। पोखरा महानगरपालिका 27 तालचोकदेखि 31 बेगना जोड्ने 4 लेनको उक्त सड़क 2 वर्षभित्रमा सक्ने गरी वर्ष 2079 असारमा सम्झौता भएको थियो। आगामी असारभित्र काम सक्ने गरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सड़क शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो। तेस्रो पटक म्याद थप भएको छ। निर्णय कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ। उहाँले भन्नुभयो, अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75% र वित्तीय प्रगति 75% पुगेको छ। शहरी विकास मन्त्रालय, महानगरपालिका विकास साझेदार, विश्व ब्याङ्क परामर्शदाता लगायतका सरकार भएका निकायहरूसँगको छलफलमा निर्णय कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि थपिएको म्याद गत चैत 17 गमा सकिएपछि तेस्रो पटक म्याद थप भएको हो। स्वच्छन्द सपना विहार निर्माण ठेक्का सम्झौता गरेको 1 वर्षभित्र मात्र काम शुरू गरेको थियो। त्यसै तापनि निर्माण कम्पनीकै ढिलासुस्तीका कारण सड़क समयमा बन्न नसकेको हो। 3.28 किलोमिटरको उक्त सड़कमा जग्गा विवादका कारण पनि निर्माण प्रभावित हुन पुगेको इन्जिनियर गौतमले बताउनुभयो। महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने उहाँले बताउनुभयो। यसअघि निर्माण कम्पनीले प्रतिबद्धता अनुसार सड़क निर्माणलाई गति दिन नसकेपछि स्थानीय स्तरबाट आलोचना हुँदै आएको थियो। विश्व ब्याङ्कको आर्थिक सहयोगमा उक्त सड़क 4 लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो। पर्यटकीय गुरूङ सम्पदा पदमार्गमा पूर्वधार थपेर त्यसलाई यात्रा पर्यटनको अब आकर्षक गन्तव्य बनाउने भएको छ। उक्त पदमार्ग कास्कीको माधी गाउँपालिकाका सिक्ले, ताङतिङका साथै लमजुङ जिल्लाका घनपोखरा लगायतका गन्तव्यमा मनाङको तिमाङसम्म जोडिन्छ। सड़क सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छुटिने क्रम बढ़िरहेको अवस्थामा गुरूङ पर्यटन व्यवसाय संघ गण्डकी प्रदेशको सक्रियतामा यसको प्रबन्धनसँगै पूर्वधार निर्माणको काम अघि बढ़ाइएको हो। यसअघि चरणगत रूपमा स्थलगत अध्ययन अनुसन्धानपछि
स्वपदमार्गको औपचारिक घोषणा गरिएको थियो। प्रकृति संस्कृति र इतिहासको संगमका रूपमा रहेको यो पदमार्ग हुँदै गुरूङ बस्तीको कुरा गुरूङ समुदायको पियोलुतामा उल्लेख भएको गुरूङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका सल्लाहकार एवं गुरूङ सम्पदा पदमार्ग खोजता अन्वेषण कार्यक्रमका संयोजक बबरजङ गुरूङले जानकारी दिनुभयो। कोलासोथरमा विभिन्न चरणमा स्वदेशी तथा विदेशी विज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको उहाँले बताउनुभयो। कोलासोथरको पौरातात्विक महत्वका भग्नावशेषहरूको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने उल्लेख गर्दै संयोजक गुरूङले सो पदमार्गसँग जोडिएका कास्की र लमजुङका गाउँमा अझै पनि भोटबाट नुन बोक्राका कथा व्याथा गर्न पाइने बताउनुभयो। संघले प्रवर्धन गरिरहेको यो पदमार्ग नै तत्कालीन समयको नुनको व्यापारिक बाटो भएको उल्लेख गर्दै उहाँले वर्तमानमा पनि पदमार्गमा भेटिने पिसौनी तथा चौतारी नुनको व्यापारी मार्गको जीवन्त साँची बनेको उहाँले बताउनुभयो। खोज तथा अनुसन्धानका क्रममा संघले एउटा मूल पदमार्ग सहितका आवश्यकता र चाहना अनुसार संचालनमा ल्याउन सकिने सहायक पदमार्ग पहिचान गरिएको हो। यी पदमार्गमा पर्यटकले 5-10 दिनसम्म बिताउन सक्ने संयोजक गुरूङले बताउनुभयो। पछिल्लो समयमा यहाँको प्रवर्धनसँगै पूर्वाधार विकासका लागि विभिन्न प्रयास निरन्तर अघि बढ़ाइरहेको जिकिर गर्दै उहाँले अत्यावश्यकीय पूर्वाधार तयार भएपछि आगामी असोजदेखि सो पदमार्गलाई पूर्ण रूपमा संचालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले सो पदमार्ग क्षेत्रका चौरबाट तप्रो, तप्रोबाट त्युजे ताल, हेङ्गुबाट कौलासत्थरसम्म पदमार्गको मर्मत तथा स्थिरन्त्यका लागि रु 20 लाख विनियोजन भई काम अघि बढ़ाउन लागि उहाँले बताउनुभयो। पदमार्ग क्षेत्रकै कर्पुडाँडादेखि कौलासत्थर हुँदै कोरी ठुली लेकसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना को रू 4 लाख लागत संयोजक संकेत चिन्ह राखिएको बोर्ड राख्ने तयारी छ। पदमार्ग क्षेत्रकै सिक्लेस, ताङतिङ, कर्पुडाँडा, याङजाकोट, सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखरा, घलेरे गाउँ र पुमा गाउँमा नेपाल पर्यटन बोर्डको सहयोगमा गुरूङ सम्पदा पदमार्गको नक्साङ्कन सहितको सूचना पार्टी राख्ने तयारी छ। पदमार्गमा जाने पर्यटकका लागि मोबाइल सम्पर्कलाई सहज बनाउने उद्देश्यले यस क्षेत्रको फुर्जु, दौब्राली र कोरीमा नेपाली टेलिकमले टावर राख्न पहल गरिरहेको संयोजक गुरूङले बताउनुभयो। उक्त पदमार्गको विभिन्न चरणमा गरिएको खोज तथा अनुसन्धानपछि पहिचान गरिएका अत्यावश्यक पूर्वाधार विकास संघको प्राथमिकतामा रहेको संघका अध्यक्ष किसम कुमारी गुरूङले बताउनुभयो। अत्यावश्यकीय पूर्वाधार विकास भएसँगै यो पदमार्ग पदयात्रा पर्यटनको महत्वपूर्ण विकल्पका रूपमा स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।

सरकारले विदेशस्थित 15 जना नेपाली अवैधानिक वाणिज्य दूत तथा कन्सललाई पदमुक्त गरेको छ। मन्त्री परिषदको आजको बैठकमा उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ। बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2019 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने निर्णय गरेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिको 1947 नम्बर 81 पनि अनुमोदनका लागि संसद समक्ष पेश गर्ने निर्णय गरेको छ।

सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गरी कर्मचारीलाई दरबन्दी अनुसारको जिम्मेवारीमा खटाउन परिपत्र गरेको छ। मंगलबार संघीय संसद मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय विभाग आयोग सचिवालय र निकायलाई परिपत्र गरेको छ। प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका शाखाधिकारी विवेक बिडारीले पठाएको पत्रमा केही नेपाल ऐनलाई संशोधन गर्न भनेको

0: कार्यक्रम द्वारा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ 2083 में रू 54,44,442 रूपया सहयोग प्रदान गर्नुभएको छ। मानसिक आश्रम पोखरा हेमजा को भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मंदिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षय कोष श्रीविधि को महान उद्देश्य सहित संचालन भइरहेको महायज्ञ में पाण्डे दम्पतिले आजीवन वार्षिक भोजन सेवा ग्रहण गर्दै 18 दिन को वार्षिक भोजन सेवा सदस्यता ग्रहण गर्दै रू 18,88,886 सहयोग गर्नुभएको हो। त्यस्तै मुक्तिनाथ सेवा धर्मशाला निर्माण अन्तर्गत 5 कोठा निर्माणका लागि 35,55,555 रूपियाँ अर्पण गर्नुभएको यज्ञमूल आयोजक समितिले जनाएको छ। वैवाहिक कर्षकार सस्तो विशेष अवसरलाई व्यक्तिगत अवसरमा सीमित नराखी मानवताको सेवामा समृद्धि गर्दै गरिएको उक्त सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा हेरिएको छ। पाण्डे दम्पतिको उद्धार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्वपूर्ण टेवा पुग्ने भएको छ। यसअघि पनि मिति 2079 साल 20 गतेदेखि 27 गतेसम्म श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञ मार्फत भवन निर्माण सम्पन्नताका लागि 5 कोठा निर्माण तथा पाण्डे दम्पतिले 30,66,666 सहयोग प्रदान गर्नुभएको थियो। निरन्तर मानव सेवा, धर्म, करूणा र परोपकारमा समर्पित पाण्डे दम्पतिको योगदान समाजका लागि प्रेरणादायक स्रोत बन्दै गएको सकारात्मक सन्देश प्रवाह गरेको छ। आश्रम परिवारले अतुलनीय तथा प्रेरणादायी सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मुसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
2: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड,
8: सूचना शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
9: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
10: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-5259-94। स्टील आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। संसदीय सुनाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो। जेठ 5 गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुने उहाँको भनाइ छ। सिफारिश भएका व्यक्तिलाई संसदीय सुनाईले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान छ। यसअघि बिहिबार बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीश मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश पदमा सिफारिश गर्ने निर्णय गरेको थियो। काठमाडौँको माइतीघर मण्डलमा सुकुम्बासीले प्रदर्शन गरेका छन्। उनीहरूले आज नाराबाजी सहित प्रदर्शन गरेका हुन्। काठमाडौँ उपत्यकामा रहेको सुकुम्बासीले काठमाडौँ महानगरपालिका र सरकारले डोजर चलाएर आफूहरूलाई विस्थापित गराएको बताएका छन्। प्रदर्शनमा सहभागीहरूले मानव अधिकारको रक्षा, सबैलाई बराबर गरिनुपर्ने लगायतका माग राखेका छन्। सरकारले थापथली, गैरी गाउँ, मनोहरा लगायतका क्षेत्रमा बनेको अनाधिकृत संरचना तथा घरटहरा हटाएको थियो। साथै त्यहाँ बसोबास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्ति हुनुभएको छ। सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्ति गर्नुभएको। गत निर्वाचनमा चितवन 2 राष्ट्रपा सभापति रवि लामिछानेसँगै नवनियुक्त खरेललाई प्रतिस्पर्धा गर्नुभएको थियो। असहाय महिला तथा बालबालिका क्षेत्रमा खरेलले काम गर्दै आउनुभएको छ। खरेललाई तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्य देश दिएको छ। 2073 सालदेखि महिला संघको निर्वाचन हुन सकेको छैन। यसअघि अध्यक्ष रहेकी उषा मिश्रको समितिले पनि महिला संघको महाधिवेशन गर्न सकेको थिएन। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधान न्यायाधीश सिफारिश गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गर्नुभएको हो। संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताउनुभयो। उहाँले भन्नुभयो, संवैधानिक परिषदमा प्रधानमन्त्रीको दादागिरी चल्नु हुँदैन भनेर शब्दै लेखिएको छ। सरकारका प्रमुखले जबरजस्ती गर्ने भएकोले उसको नियन्त्रण गर्नका लागि संवैधानिक परिषद बनाइएको छ भनेर लेखिएको छ। त्यसको कम्प्लेटली धज्जी उडाइएको हो। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गर्नुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रम बीच हर्क राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै किराँतीले यस्तो टिप्पणी गर्नुभएको हो। सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाउँदै उहाँले पार्टीलाई धार्मिक संस्था जस्ता भएको र नेताहरूको देवत्वकरण भइरहेको चिन्ता व्यक्त गर्नुभयो। मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रविधि हावी भएको र बिचौलियाको घेराबन्दीमा नेतृत्व फँसेको आरोप लगाउनुभयो। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल नेकपा माओवादी केन्द्र त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पार्नुभयो। सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ, तर सम्झिराखोस् र नाजीवाद र फाँसीवाद इतिहासको चिहानमा पुरिसकिएको छ। मैले छोड्ने बेलामा 2 मिनट बोल्छु भन्दा पनि पाइन, उहाँले भन्नुभयो। त्यस्तो स्थितिमा हामी थियौं। पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन। किराँतीले अबको राजनीतिक बाटो प्रकृति, संस्कृति र प्रविधिको समायोजन हुनुपर्नेमा जोड़ दिनुभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वार्तापत्र अनुसार विद्यार्थी संगठन खारेज गरिएको बताउनु भएको छ। सिन्दरबारमा आज संचारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरूको वार्तापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वार्तापत्रलाई जनताको अनुमोदन गरिसकेको विद्यार्थी संगठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको स्पष्ट पार्नुभयो। विद्यालयहरूले तोकिएको मापदण्ड भन्दा बढ़ी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका संघ, पालिकाका महासंघका पदाधिकारी र उपत्यका मेयर फोरमका प्रतिनिधिसँग छलफल भएको पनि बताउनुभयो। तोकिएको मापदण्ड र नियमको कार्यान्वयनका लागि संघ सरकारको कुनै मदत चाहिएमा पो हामी तयार छौं, तर यो मूलत स्थानीय दलको दायित्वको कुरा हो। नियमन गर्ने निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ, मन्त्री पोखरेलले भन्नुभएको छ। अब आर्थिक समाचार हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसकेपछि आज 27.49 अंकले बढेर 2745.65 बिन्दुमा पुगेको छ। नेप्से 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते नेप्से 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। आज फाइनेन्स जल विद्युत निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकारो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज त्रिशुली जल विद्युत कम्पनीको शेयर 10% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन स्वावलम्बन लघु वित्तको शेयर सबैभन्दा बढ़ी 6.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीका 74,78,000 किता शेयर 3.28 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताउनु भएको छ। मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार युएईको फुजेरामा भर्खरै भएका केही छिटपुट घटनाबाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 नेपालीले आफ्नो विवरण प्रदान गरेका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा निकायमा नियमको पालना गर्न साइबर सुरक्षाको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परिमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेका छन्। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेको नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्यपूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्यपूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्यपूर्वमा कार्यरत झण्डे 18 लाख नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मध्य मुख्य चुनौतीका रूपमा औंल्याइएको छ। यता इण्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकुनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 पर्वतारोहीको खोजी भइरहेको इण्डोनेसियाले अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीको प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौं कर्मचारी खटाइएको छ। जल तथा मौसम विज्ञान विभागकी महानिदेशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको व्यवस्थाबारे प्रस्तुत गरिएको तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसून फोरममा महानिदेशक श्रेष्ठले अहिले उपलब्ध प्रविधि जनशक्ति क्षमता अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिनुभयो। विभागले वर्षाका 4 आयाममा लागि ऋतु पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठ 3 यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको उल्लेख गर्नुभयो। महानिदेशक श्रेष्ठका अनुसार एल निनो इण्डोनेसियन ओसियन डाइपोल तथा आर्किटेक ओसियसन जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकोले तिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनु भएको छ। अब एउटा खेलकुदको समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 गुमाएर भेटायो। नेपालका मयन यादवले 72 बनाए। अमेरिकाको मिलिन्द कुमारले 2 लिए। यसअघि मथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। पटेल 108 बलमा 116 रन जोडेर आउट भए। नेपाल एका पवन राफले 2 तथा विपन खत्री सहाब आलम बसिर अहमद शेर मल्लस रसिद खान र नारायण जोशीले 1-1 विकेटले एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। यिनै खबरसँगै बेलुकी 6 बजेको खबर संगालाको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार ब्रेकिङ अहिले भोलि बिहान 6 बजे खबर संगार आउनेछ। हामीसँग सफलताको गन्तव्यमा अब केहरू सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीत र रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्ती टू मिट छ। कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
2: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547 37, मोबाइल नम्बर 98560 28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98460 59581,
3: 98165 15475।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
8: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं ड्रिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।
3: सफलता स्टुडियो

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860401। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97650 50 960। दोस्तीटु मिट छ।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 063 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ, सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851। बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियोले ती लगातार काम छ।
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी 1 महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: यतै पख्नुहोस् त पख्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् ताई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् ताई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर।

0: लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067881234, 97050771123। व्हाट्सएप नम्बर 98011717123।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860 28575 9860 15947 9560 32575।
3: तँ के हेरेर टोलाए कि? अहो कति राम्रो गहना लगाए कि, हेरिराख्नु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको डिप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै डिप सुनचादी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9802527014।
5: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28 104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला। तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811 62983 9855 52855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855 35394
4: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851
8: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
9: वेस्टर्फ ने ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
8: अब सब को लागी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
10: कन्ट्याक्ट 061-55-3050 061-58-9848
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np